जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार स्थानीय कर्मे आलमका छोरा रमतुल्हा हिसी अकतारीकी छोरी सबनाम खातुन र शेख खुर्साइदाकी छोरी रोशन खातुन बेपत्ता भएका हुन्। सबै बाल बालिका 10 वर्षभन्दा कम उमेरको रहेको बताइएको छ। यो घटनाको जानकारी प्राप्त हुनसाथ नेपाल प्रहरी सशस्त्र प्रहरी बलका साथै स्थानीय बासिन्दाले रबर बोर्ड सहित घटनास्थलमा परिचालित भए पनि हराएका बाल बालिकाको अवस्था पत्ता लगाउन नसकेको प्राप्त समाचारमा जनाएको छ। नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले सभापति गगन कुमार थापालाई पत्र पठाएर आगामी महाधिवेशन लगायतका विविध गतिविधि रोक्न अनुरोध गरेका छन्। डाक्टर कोइरालाले मंगलबार कांग्रेस केन्द्रीय कार्य समितिले सम्बोधन गरेर पठाएको 3 बुझे पत्रमा सर्वोच्च अदालतले दिएको निष्ठालाई आधार बनाएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी यस अघिको फैसलालाई पुनरावलोकन गर्न सर्वोच्चले साउन 22 अनुमति दिएको छ। यस विषयमा अब फेरि सर्वोच्च अदालतमा सुनवाई हुनेछ। सर्वोच्चबाट अन्तिम टुंगो नलागेसम्म आगामी 15 महाधिवेशन लगायतका पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न भनिएको छ। डाक्टर कोइरालाले पठाएको पत्रमा भनिएको छ, गम्भीर कानूनी र नीतिगत संक्रमणकालीन अवस्थामा पार्टीभित्र थप जटिलता र कानूनी संकट उत्पन्न नहोस् भन्नका लागि तत्कालीन महामन्त्री गगन कुमार थापा तथा सम्बद्ध पक्षलाई यो पत्र मार्फत हार्दिक अनुरोध गर्दछु। उहाँले पठाउनु भएको 3 बुझे पत्रको पहिलो बुँदामा महाधिवेशनको गतिविधि तत्काल स्थगित गर्न माग गरिएको छ। पार्टीको आगामी 15 महाधिवेशन वा विशेष महाधिवेशन सम्बन्धी कुनै पनि सांगठनिक प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्कालका लागि स्थगित गरियोस् पत्रमा भनिएको छ। त्यस्तै डाक्टर कोइरालाले दूरगामी निर्णय नगर्न पनि सचेत गराउनु भएको छ। अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत राजनीतिक सांगठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राखियोस् कोइरालाले भन्नुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडका विषयमा सहमति भएको छ। दुई दलबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको 3 बुझे सहमति कार्यान्वयनका लागि प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडको आधार समेत तय गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको 5 बुझे निर्देशन पत्रमा प्रदेश सरकार गठन गर्दा प्रदेश सभामा रहेका दलहरूको सीट संख्या, मन्त्रालयको संख्या तथा सरकारको नेतृत्वलाई आधार बनाउने उल्लेख छ। दुई दल बीच भएको सहमतिले मन्त्रालय छनौट गर्ने क्रम समेत निर्धारण गरेको छ। मन्त्रालय बाँडफाँड गर्दा पालै पालो प्राथमिकता दिने व्यवस्था अपनाइनेछ। अर्थात मन्त्रालय छनौटमा एक दलले पहिलो प्राथमिकता पाएपछि अर्को मन्त्रालय छनौट गर्ने अवसर अर्को दललाई दिइनेछ। यसरी पालै पालो मन्त्रालय छनौट गर्दै बाँकी मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको छ। तेस्रो दललाई सरकारमा सहभागी गराउँदा मन्त्रालय बाँडफाँड कसरी गर्ने भन्ने विषयमा भने दुई प्रमुख दलबीच आपसी समझदारीलाई प्राथमिकता दिइएको छ। व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा विशेष अदालतले थप 1 करोड़ रूपियाँ धरोटी माग गरेको छ। हिजो भएको थुनछेक बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग थप 1 करोड़ रूपियाँ धरोटी माग गर्न आदेश दिएको हो। गोल्छाले यसअघि पनि साउन 12 काठमाडौँ जिल्ला अदालतले उनी विरूद्धको बीमा तथा अधितोपत्र सम्बन्धी कसुरमा 1 करोड़ रूपियाँ धरोटी माग गरेको थियो। यसरी सम्पत्ति शुद्धिकरण मुद्दामा समेत विशेष अदालतले थप 1 करोड़ रूपियाँ धरोटी माग गरेपछि गोल्छामाथिको कानूनी प्रक्रियाहरू थप पेचिलो बनेका छन्। दक्षिण अमेरिकी मुलुक कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परि 181 जना भन्दा बढ़ीको मृत्यु भएको छ, जसमध्ये अधिकांश काली र परे इरा शहरमा मानवीय क्षति भएको बताइएको छ। कोलम्बियामा सोमबार भएको शक्तिशाली भूकम्पपछि भवनहरूभित्र र भग्नावशेष मुनि फँसेका जीवित व्यक्तिहरूको उद्धारका लागि सुरक्षाकर्मीहरू
तीव्र गतिमा परिचालन भइरहेको छ। सबैभन्दा बढ़ी प्रभावित शहरहरूमध्ये एक परे इराबाट मंगलबार पछिल्लो जानकारी दिँदै राष्ट्रपति एसप्री एलाले मृतक बाहेक करिब 2600 मानिस घाइते भएको र करिब 200 जना अझै बेपत्ता रहेको बताउनु भएको छ। उहाँले 1100 भन्दा बढ़ी घरहरू ध्वस्त भएको र 8000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको जानकारी दिनुभएको छ। सोमबार रातिदेखि मंगलबारसम्म परे इरा र काली जस्ता शहरमा धेरै मानिसहरू घर ध्वस्त भएका कारण वा थप संरचना भत्किने डरले रातभर घर बाहिरै बस्न बाध्य भएको प्राप्त समाचारमा जनाएको छ। कोलम्बियाको पश्चिमी पहाड़ी क्षेत्र चोकोको सान होसे देल पालामारामा सोमबार बिहान दशक यताकै 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का राजधानी बोगोट सहितै पेरे इरा र क्याकाली लगायतका घना बस्ती भएका अन्य शहरहरूमा समेत महसुस गरिएको थियो। शुक्रबार मात्रै पदभार सम्हालेका कोलम्बियाका राष्ट्रपति अर्बेलादो दे लाएस एस्प्रियलाले तत्काल राष्ट्रिय विपदको घोषणा गर्नुभएको थियो। भूकम्पपछि उद्धार कर्मीहरू जीवित मानिसको खोजीमा जुटेका छन्। सरकारले राष्ट्रिय विपदको घोषणा गरेको छ भने विभिन्न देशका नेताहरूले सहयोगको प्रस्ताव गरेका छन्। देशकै खबरमा सिरियाली अदालतले पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले हिजो असदको अनुपस्थितिमा सुनवाई गर्दै करिब 14 वर्ष लामो गृहयुद्धको क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो। डिसेम्बर 2024 उनी सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकार अन्तर्गतको असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कस तर्फ अघि बढ़ेपछि असद त्यसबेला सिरियाबाट भागेर रूस पुगेका थिए। दमास्कस स्थित अदालतका न्यायाधीश फखर अल दिन अल आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। सन् 2011 प्रजातन्त्र पक्षधर प्रदर्शनकारीमाथि तत्कालीन सरकारले गरेको दमनपछि सिरियामा गृहयुद्ध शुरू भएको थियो। संयुक्त राष्ट्र संघ तथा अन्य निकायका अनुमान अनुसार उक्त द्वन्दमा 5,00,000 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। लाखौं मानिस विस्थापित भएका छन् भने हजारौं बेपत्ता भएका छन्। तीमध्ये धेरै जसो सरकारी हिरासत तथा जेलमा बेपत्ता भएको बताइन्छ। अदालतले असदका भाइ माहिर अल असद सहित अन्य 6 पूर्व सैन्य तथा सुरक्षा अधिकारीलाई पनि अनुपस्थितिमा मृत्युदण्ड सुनाएको छ। माहिरले सिरियाली सेनाको शक्तिशाली 4 डिभिजनको नेतृत्व गरेका थिए। दोषी ठहर हुने अन्यमा पूर्व रक्षा मन्त्री फहद अल फ्रेज र सन् 2011 दारा प्रान्तको सैन्य गुप्तचर निकायका प्रमुख रहेका लुए अल अली हुन्। अदालतले उनीहरूलाई हत्याका लागि उक्साउने, मृत्यु हुने गरी यातना दिने तथा पटक पटक गैर कानूनी रूपमा स्वतन्त्रबाट वञ्चित गर्ने अपराधमा दोषी ठहर गरेको छ। यी कार्यलाई पनि मानवता विरूद्धको अपराध तथा युद्ध अपराधको रूपमा वर्गीकरण गरिएको छ। यसै गरी पूर्व सुरक्षा अधिकारी आतिफ नाजिबलाई पनि मानवता विरूद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ। सन् 2011 मार्चमा दारामा 15 विद्यार्थीले सरकार विरोधी नारा लेखिएको आरोपमा पक्राउ गरेपछि सिरियामा जनविद्रोह शुरू भएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले आफ्नो माग सबै पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुजा नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धको क्रममा भएको क्षतिको क्षतिपूर्ति प्रतिबन्ध हटाउने, विदेशमा रहेका रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगी विरूद्धको सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्न अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको थियो। त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ। इरानी रेभोल्युसनरी गार्ड्सले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रुपक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति बनाएको जनाएको छ।
साझा खबरमा अब खेलकुदको खबर। इण्डियन प्रिमियर लीग आईपीएलमा दिल्ली क्यापिटल्सका क्रिकेट किपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षीय क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जून महिनाको 23 तारीकमा मोगरा प्रहरी चौकीमा पोरेला विरूद्ध उजुरी दर्ता गराएकी थिइन्। पोरेलले भने यो आरोपलाई अस्वीकार गरेका छन्। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभाको हिजोको बैठक 7 घण्टा चलेर गणपूरक संख्या नपुगेपछि स्थगित। रौतहटको लाल बकैयामा नुहाउने क्रममा 3 बाल बालिका खोलाले बगाएर बेपत्ता। महाधिवेशनको गतिविधि रोक्न गगनलाई शशांकको पत्र। एमाले र नेकपा बीच प्रदेशमा भागबण्डको सहमति। मन्त्रालय बाँडफाँट पालै पालो। कोलम्बियामा भूकम्प कम्तीमा 181 जनाको मृत्यु। हराइरहेकाहरूको खोजी जारी। सिरियाका पूर्व राष्ट्रपति अर्सद सहित 7 अधिकारीलाई मृत्युदण्डको फैसला। र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 27 गते बुधबार, अगस्त 12 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको औंसी तिथि, अन्तर्राष्ट्रिय सरकारी स्वास्थ्य संस्थामा नै अत्यावश्यक खोप र औषधिको अभाव। लुम्बिनी लगायतका प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग। सुनसरी लगायत जिल्लाका आन्दोलनमा मृत्यु भएका चारजनालाई शहीद घोषणा।
1: फेरिदै बाल श्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
0: लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान 1500 डलर तिर्नुपर्ने प्रस्ताव।
1: कोलम्बिया भूकम्पमा 181 जनाको मृत्यु, 8000 भन्दा बढ़ी घरमा क्षति। सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण। कंगोमा इबोला संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 पुग्यो।
0: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई 4 स्वर्ण। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक खोप लगायतका औषधिको चरम अभाव देखिएको प्रसंग।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती, सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महिनौ देखि सरकारी स्वास्थ्य संस्थामा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरूद्धको खोप गत साताको अन्तिमतिर मात्रै आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दो छ। जापानिज इन्सेफलाइटिसबाट एक महिनाको अवधिमा 9 जनाको मृत्यु भएको छ भने अन्य 37 जना संक्रमित भएका छन्। त्यस्तै गत वर्ष पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो। अन्य 137 जना पनि संक्रमित भएका थिए। किटजन्य रोग मध्ये जापानिज इन्सेफलाइटिसको सबैभन्दा बढ़ी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्य समेत असर पार्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3 मृत्यु हुने गरेको छ भने बाँच्नेहरूमध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता रहने पनि स्वास्थ्य कर्मीले बताएका छन्। नेपालमा सन् 1990 दशकमा 4 मध्ये करिब 3 गर्भवती रक्त अल्पताबाट प्रभावित हुने गरेको तथ्याङ्क छ। यसलाई कम गर्न सरकारले सन् 2003 आइरन चक्की वितरण कार्यक्रम शुरू गरेको थियो।
0: यसैबीच देशभरका स्वास्थ्य संस्थाहरूमा सर्पदंशक विरूद्ध प्रयोग गर्ने औषधिको पनि अभाव देखिएको छ। विभिन्न अस्पतालहरूले सूचना टाँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल भारत सीमा क्षेत्रका कतिपय बिरामी भने उपचारका लागि भारत जानुपर्ने बाध्यता सिर्जना भएको छ। एन्टीभेनम अभाव हुँदा बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रेफर गर्नुपर्ने अवस्था आउन सक्ने र त्यस क्रममा उपचारमा हुने ढिलाइ घातक बन्न सक्ने विज्ञहरूको भनाइ छ। विषालु सर्पको टोकाएपछि

0: तत्काल उपचार आवश्यक पर्ने भएकाले बिरामीलाई टाढाको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आफैमा जोखिमपूर्ण हुन्छ। देशका विभिन्न अस्पतालमा एन्टी स्नेक भेनम अभाव हुँदा स्वास्थ्य सेवा विभागले भने खरिद प्रक्रिया समयमै शुरू गरिएको भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव बण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लायर्सका कारण खरिद प्रक्रिया लम्बिएको बताउनुभयो। उहाँले एक साताभित्रै एन्टी भेनम नेपाल आइपुग्ने दावी गर्नुभयो र यो एक साताको बीचमा कसैलाई सर्पले टोकेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि नागरिक स्तरमा चिन्ता बढ़दै गएको छ। विभागका अनुसार देशभर केन्द्रमा एन्टी भेनमको मौजदात छैन। केही स्वास्थ्य संस्थामा मौजदात रहेकाले त्यहाँबाट अभाव भएका अस्पताल तथा स्वास्थ्य संस्थामा आन्तरिक व्यवस्थापन मार्फत पठाउने तयारी गरिएको छ। विशेष गरी भेनम आपूर्तिमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमै समस्या रहेको सरकारको दावी छ। भारतमै समेत यसको अभाव रहेकाले नेपालले अन्तर्राष्ट्रिय बोलपत्र मार्फत खरिद गर्दा आपूर्तिमा सीमित हुने प्रक्रिया पूरा गर्न लाग्ने समयका कारणले पनि ढिलाइ भएको सरकारले बताएको छ।
1: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वस्थ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट

0: का साथ सिरसिया का ब्रह्मदेव यादव
1: डीलर कहे अंक ब्लैक से दे 3500 के मटिया और यूरिया दे 2500
0: कालो बजारी में अनुदान को डीएपी मल 3500 र यूरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाही का जय शंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा यूरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
2: इन्डियामा गएर ल्याए 350 को बोरा बुझ्नु आएसी अनि त्यहाँबाट ल्याउन पनि एकदम झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट चार चोटीमा।
0: मलङ्गुवा नगरपालिका छ खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
3: पहिले मिलित रहले है, बालन सरकार काफी कड़ाई कर देले है, वही के चलते मतलब बड़ा दिक्कत है इंडियो से लावे में। इंडिया वाला छोड़ियो दे छे, आज नेपाल के 17 सीनियर ले छे, जनता तक हम न रह गए। हम सरकार के कथी कहो, सरकार सब तो जनते बनैले तो हम इन्हीं के कहला से कथी होती सरकार किछो न होते।
0: भारत में मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाइ 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
4: खाद लेके नेपाल आउरही तो रास्तामा जे घुमाउँछि एसएसबी उ हाम्रा पकड्ले 35 दिन पर वहाँ से रिहा भेली के चलबे करते महिना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ 5 बोरा काम है एक बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
0: हिजो आज मल वितरण गर्ने सहकारी संस्था डिलर र ओडा कार्यालय परिसरमा किसानको थेगी नसक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 वडा अध्यक्ष नीलविक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
5: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
0: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालो बजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
6: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने।
0: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा डेंगी र इन्सेफलाइटिसबाट बस्न लामखुट्टे नियन्त्रण प्रभावकारी
8: साझै नियन्त्रण प्राप्त गर्न सक्छ तर डेंगीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन। लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो।
9: फेरि नै बाल श्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार, लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
12: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
13: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा

0: छन्। मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। नेपाल प्रहरले अपराध अनुसन्धानका लागि सबै अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा नाइमा एक्सपोमा 48 नयाँ मोडल शीर्षकमा खबर प्रकाशित छ भने क्यापिङ खुकुलो बनाउँदै 5G सञ्चालन गर्ने सरकारी रणनीति शीर्षकमा अर्को खबर छ। सन् 2035 देशव्यापी रूपमा 5G को पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको छ। यसलाई सजना बरालले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद शीर्षकमा खबर प्रकाशित छ। सरस्वती ढकालले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनैतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बहस सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको प्रधानमन्त्री घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले असहमति समेत व्यक्त गरेका खबरहरू प्रकाशित छन्। त्यस्तै दुई वर्षभित्र वित्तीय व्यवस्थापन नगरी अनुमति पत्र खारेजको व्यवस्था सुधार्न माग शीर्षकमा अर्को खबर छ भने इजरायल जान 1500 $2000 तिर्नु परे प्रस्ताव शीर्षकमा खबर छ। इजरायलको अवधारणा इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 $2000 तिर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल अघि बढ़ेको छ। इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयर गिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर अधिकारीले घिमिरेले इजरायलले माग गर्ने भनेको लर्ड एण्ड अर्न बाहेकको कृषि र घरायसी केयर गिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी गराउनु भएको हो।
5: पत्र पत्रिकाहरूमा एमाले र नेकपाको पाँच बुधे निर्देशनको बारेमा पनि खबर छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले पाँच बुधे निर्देशन जारी गरेका छन्। दुई पार्टी बीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटमा सहमति जुड्न नसक्दा विवाद पिचिलो बन्दै गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पाँच बुधे निर्देशन जारी गर्नुभएको हो। नागरिक दैनिकको भित्रीपन्नामा नेपालगंज नाकाबाट 92.25% व्यापार घाटा शीर्षकमा गणेश विशुले लेख्नु भएको खबर छ भने उपेन्द्र यादवले वीरगंजबाट वीरगंज स्थित सुखा बन्दरगाह विस्तारमा ढिलाइ भइरहेको बारेमा खबर लेख्नु भएको छ। त्यसै गरी 22 जना विरूद्ध मुद्दा चलाउन सीआईबीको सिफारिश शीर्षकमा खबर छ भने यसकारण राउटे करिडोरमा घट्दैछन् बाँदर शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। 22 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको हो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययनपछि करियरको अनिश्चितता, शैक्षिक क्यालेण्डरमा अनियमितता, राजनैतिक हस्तक्षेप, सिपमूलक रोजगारीको कमी लगायतका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्। युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। संयुक्त राष्ट्र संघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारासहित आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक, आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालले त्यसरी नै आफ्नो उदाहरण प्रस्तुत गर्छ पर्ने सांसद तथा सरोकारवाला निकायले बताउने गरेका छन्। नयाँ पत्रिका दैनिकमा प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकरण खरीदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मरमत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन्। 3 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राख्न थालिएको छ। यो व्यवस्था सहित सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठायो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी गरिएको छ। लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता शीर्षकमा अशोक पहाड़ीले रौतहटबाट लेख्नु भएको खबर छ। रासुपासँग झण्डै 2/3 सांसद तर सदनमा पुर्याउन सकेन 1/4। कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ। भित्रीपन्नामा सर्वोच्चको निष्ठापछि गगन नेतृत्वमाथि दबाव बढ़ाउँदै कांग्रेस इतर समूह शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन दिएको बारेमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। फेरिदै बालश्रम निषेध सम्बन्धी कानून शीर्षकमा अर्को खबर छ। झण्डै 3 दशक पुरानो बालश्रम निषेध र नियमित गर्ने ऐन 2056 सरकारले पुनर्लेखन गर्ने गरी विधायकीय प्रक्रिया अगाडि बढ़ाइसकेको छ। स्वस्थकर मासु उपलब्ध गराउन पहल भएको बारेमा पनि केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। नेपालगंज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना शीर्षक नेपालगंजबाट सिराज खानले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म 240 भन्दा बढ़ीको मृत्यु भएको छ। सरकारी तथ्याङ्क अनुसार भने भूकम्पमा कम्तीमा 181 जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पपछि कोलम्बियामा आपतकालीन घोषणा गरिएको छ। भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित काली र पेरेइरा शहरमा ठूलो जनधनको क्षति भएको उद्धार कर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पेरेइरामा करिब 2600 जना घाइते भएका भूकम्पका कारण 1100 भन्दा बढ़ी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा बढ़ी घरमा क्षति पुगेको सरकारी विवरण छ। त्यस्तै दक्षिण पश्चिम सोमालियाको बाइदु स्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ। एमएसएफका अनुसार जनवरी यता बाइओदामा 5 वर्ष मुनिका 21,000 भन्दा बढ़ी बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब 50% कुपोषण भेटिएको जनाइएको छ। र कंगोमा युवला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2,000 नागेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार 2,011 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको 5 प्रान्तमा संक्रमितको संख्या करिब 4,381 पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिएको युवला प्रकोप मध्ये एक भएको समेत बताएका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपाली खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा 4 स्वर्ण जितेका छन्। 6 देखि 10 अगस्तसम्म संचालित च्याम्पियनशीपमा नेपाली खेलाड़ीले सफलता प्राप्त गरेका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाड़ी छन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनि सिनियर ए लीग एकल पुम्से, सीता तामाङले 40 वर्ष मुनि महिला सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण जित्नु भएको हो। प्रेम बहादुर र सीताको जोड़ीले 40 वर्ष मुनि सिनियर ए लीग युगल सीमा पनि स्वर्ण पदक जितेको थियो। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने भएको छ। विजेताले 5,555 युरो पुरस्कार पाउनेछन्। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा खेल हुन लागेको हो। र नेपाल पुलिस क्लबका कबीर केसी र धन्यन्तरी क्लबका शुभम कार्की लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगितामा विजयी हुनुभएको छ। पुरूष 19 वर्ष मुनिको सिंगल तर्फ कबीरले त्रिभुवन आर्मीका आशुतोष कसोधनलाई 21-11, 21-6 र शुभमले फिटनेस पार्कका समीर खटकालाई 21-10, 21-12 सेटमा पराजित गर्नुभयो।
0: लामखुट्टेको नियन्त्रणका फाइदा र इन्सेफ्लाइटिसको जोखिम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: पाको एकमात्र डिटिएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपाय. लामखुट्टेको टोकाईबाट लाग्ने जापानिज इन्सेफ्लाइटिसका कारण डेढ़ महिनामा 9 जनाको मृत्यु भइसकेको छ. यसबाट बस्ने कसरी साथी सुशीला श्रेष्ठले संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ.
2: खोप लगाइरहेको अवस्था चाहिँ देख्दिन म. यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको
3: थाहा
2: नभएको हुनाले त्यो कारण एउटा होला त्यो प्रश्नै देखिन्छ. तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साढे 2 दशक अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुनिएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म. त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला. तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो. सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो.
3: बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला. हुन्छ कि हुँदैन त
2: 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन. धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन. 5 वर्षभित्रको मात्र लगाइरहन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ. बुस्टर लाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो. कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ.
3: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो.
2: यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो. हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो. पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
3: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने
2: अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो.
3: डेंगी पनि लामखुट्टेको कारणले लाग्छ. यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो. यी दुई रोगमा फरक चाहिँ के छ भिन्नता?
2: दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ.
3: झन्डै
2: 30% हाराहारीमा बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन. त्यो चाहिँ नसासँग सम्बन्धित भयो. त्यो सबैभन्दा खराब देख्छु मैले. डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने एकदमै जिउ दुख्ने अब खान मन नलाग्ने झन्डै 8-10 दिन त यति लथालिङ्गी हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु कि हो झन् जस्तो चाहिँ बनाउँछ. रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ.
1: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
4: सरकारी स्वास्थ्य संस्था नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग सुनसरी लगायत जिल्लामा आन्दोलनमा मृत्यु भएका 4 जनालाई शहीद घोषणा.
1: फेरिँदै बालश्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन. प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार.
4: लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता. पर्याप्त मल नपाउँदा किसान आक्रोशित. इजरायल जान $1,500 देखि $2,000 तिर्नुपर्ने प्रस्ताव.
1: कोलम्बिया भूकम्पमा 181 भन्दा बढ़ीको मृत्यु. 8,000 भन्दा बढ़ी घरमा क्षति. सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण.
4: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तिकाण्डोमा नेपाललाई 4 स्वर्ण. पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने.
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सब्बा शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीको बढ़ेको तलब. तर कर्मचारीहरूले तलब एकातिर लिने र आमदानी अर्को प्रकारको हुने गरेको विभिन्न अध्ययन अनुसन्धानहरूले पनि देखाएको छ. केही अपवाद यस्ता घटनाहरू देखिने गरेका छन्. एउटा बन्द कोठा छ. केही दिन अगाडि मात्रै चालू आर्थिक वर्षदेखि कर्मचारीको कति तलब बढ़्यो कोषको कति बढ़्यो भनेर विभिन्न खबरहरू पनि सार्वजनिक भएका थिए. बन्द कोठाभित्र एकजना व्यक्ति छन् जो सोफामा बसेर पत्रिका हेर्दैछन्. कसको तलब कति बढ़्यो लेखिएको छ शीर्षक. र त्यही नजिकै अर्को एकजना व्यक्ति छन् जो कार्यालय जानको लागि ठिक्क परेको जस्तो देखिन्छ. कोट पाइन्ट लगाइराखेका छन् र ऐनामा हेर्दै गर्दा पछाडि फर्केर केही भन्दैछन् ती कर्मचारी जस्ता देखिने व्यक्तिले. तल यस्तो लेखिएको छ, कति थोरै रे, त्यो मेरो तलब पो हो त, आमदानी होइन क्या।
4: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।

0: कहाँजना लाग्नुमा तपाईँहरू ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
0: तपाईँहरू जस्तै युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यो पाएपछि पैसा त यही पनि कमाइन्छ
1: गाई त पाले हो नि 3 वर्षसम्म तर के गर्नु ब्याउँदै ब्याएन अब केही गरे

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: पुलिस हुन्न हजुर हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन
1: हजुर।
2: भयो हजुर।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाई जुनसुकै स्थानमा हुनुहुन्छ, परमेश्वरको अनुग्रह, शान्ति र प्रेम तपाईँको जीवनमा प्रशस्त होस् भन्ने हाम्रो प्रार्थना छ। आज पनि हामी परमेश्वरको वचनबाट जीवन परिवर्तन गर्ने सत्यहरू सिक्न एकसाथ भेला भएका छौं। अघिल्लो अध्ययनमा हामीले एउटा महत्वपूर्ण सत्य सिक्यौं, यो संसारका सबै कुरा एक दिन बितेर जानेछन्, तर परमेश्वरको प्रेम, उहाँको करूणा र उहाँको उपस्थिति कहिले समाप्त हुँदैन। हामीले यो पनि बुझेका छौं कि हाम्रो जीवनको सबैभन्दा ठूलो आवश्यकता धन, प्रतिष्ठा वा सफलता भन्दा पनि परमेश्वरको अनुग्रह र उहाँको उपस्थिति हो। उहाँ मात्रै सबै प्रशंसाको योग्य हुनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, हाम्रो जीवन उहाँको वचनले भरिनुपर्छ।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, हृदय हामीले अघिल्लो अध्ययनमा धेरै हौसला पाएका थियौं, तर आज फेरि मेरो जीवनमा अर्को संघर्ष चाहिँ शुरू भएको छ। मैले धेरै योजनाहरू बनाएको छु, धेरै निर्णय गर्न खोजिरहेको छु, तर जति धेरै आफ्नै बलमा अघि बढ्न खोज्छु त्यति नै मन अशान्त हुन्छ। कहिलेकाहीँ लाग्छ मैले परमेश्वरलाई विश्वास गर्छु त भन्छु, तर मेरो जीवनको निर्णय भने अझै पनि आफ्नै हातमा राख्न खोजिरहेको छु जस्तो मलाई महसुस हुन्छ। अनि अर्को कुरा, संसारमा धेरै मानिसहरूले मुक्ति पाउने फरक फरक बाटोहरू बताउँछन्। कसको कुरा मान्ने? सही बाटो कुन हो? परमेश्वरको इच्छा कसरी बुझ्ने? म साँच्चै नै सही निर्णय चाहिँ गर्न चाहन्छु दाइ।
2: तपाईँले धेरै महत्वपूर्ण प्रश्नहरू उठाउनुभयो। वास्तवमा धेरै मानिसहरू यही संघर्षमा छन्। परमेश्वरलाई विश्वास गर्ने तर जीवन उहाँलाई पूर्ण रूपमा सुम्पन नसक्ने, आफ्नै योजनामा भरोसा गर्ने तर परिणामले निराश बनाउने। आजको अध्ययनमा हामी भजनहरूबाट एउटा गहिरो सत्य सिक्नेछौं। हामी केवल यी भजनहरू पढ्ने होइनौ, यी भजनहरूको अर्थ पनि बुझ्नेछौं। किन कठिनाईको बीचमा पनि परमेश्वरलाई धन्यवाद दिनुपर्छ? किन उहाँले हामीलाई कहिलेकाहीँ कठिन बाटो हुँदै डोर्याउनुहुन्छ? किन हाम्रो सम्पूर्ण जीवन उहाँको हातमा सुम्पिनु आवश्यक छ? हामीले यो पनि बुझ्नेछौं कि परमेश्वरको योजना हाम्रो योजना भन्दा धेरै महान हुन्छ। उहाँले हाम्रो भविष्य देख्नुहुन्छ, त्यसैले उहाँलाई पूर्ण रूपमा समर्पित हुनु नै बुद्धिमानी हो। त्यसैले श्रोताहरू, यदि तपाईँ पनि जीवनका निर्णयहरूमा अलमलिरहनु भएको छ, भविष्यप्रति चिन्तित हुनुहुन्छ वा परमेश्वरको इच्छा बुझ्न चाहनुहुन्छ भने आजको अध्ययन तपाईँको लागि विशेष हुन सक्छ। अब आउनुहोस्, नम्र हृदयका साथ परमेश्वरको जीवित वचनलाई यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सुनौ।

प्रभु येशु ख्रीष्टको उच्च र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो जय मसीह अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई आरम्भ गरौं। अति नै दयालु अनि महान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ किनकि तपाईँको अनुग्रहको कारण आज हामी यो बिहानी पखलाई देख्न सकेका छौं। प्यारो प्रभुजी, तपाईँको भलाइको निम्ति धन्यवाद छ। तपाईँले आफ्नो वचनद्वारा हामीलाई धेरै धेरै आशिष गर्नुभएको छ, धन्यवाद छ। प्रभुजी, प्रार्थना छ कि आउने दिनहरूमा पनि यसरी नै हामीलाई आशिष दिनुहुनेछ। हाम्रो वचन अध्ययनमा, हाम्रो आत्मिक जीवनमा, हाम्रो परिवारमा, हाम्रो पेसामा अनि हरेक अन्य कुराहरूमा पनि प्रभु, किनकि प्रभु तपाईँ मात्र हाम्रो सहारा हुनुहुन्छ, तपाईँ मात्र हाम्रो सहायता हुनुहुन्छ जसमा हामी भर पर्न सक्छौ, आश्रित हुन सक्छौ। प्रभु, हामी प्रार्थना गर्छौ विशेष गरेर ती श्रोताहरूको निम्ति जो दुःखमा छन्, निराशमा छन्, आँसुमा छन्, कठिनाईमा छन्, तिनीहरूमाथि दया गर्नुहोस् प्रभु। मलाई थाहा छैन आज तिनीहरूको स्थिति कस्तो होला, तिनीहरूको हृदयमा के गुजरिरहेको होला। प्रभुजी तपाईँ जान्नुहुन्छ अनि तपाईँ अति नै प्यारो, दयालु, कृपालु प्रभु हुनुहुन्छ। प्रभुजी उनीहरूमाथि अनुग्रह गर्नुहोस्। यो वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 107 109 अध्यायसम्मबाट देख्न गइरहेका छौ। मित्र, भजन 107 अध्यायले भजनहरूको पुस्तकको व्यवस्था खण्डको आरम्भ गर्छ। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 107, जुनको विषय हो परमेश्वर भला हुनुहुन्छ। यो भजन अति नै धेरै गरी अभुजाई गरिएको छ। अरू त के, अति नै उक्तम टिप्पणीकार मेथ्यू हेनरी, जससँग यो भजनको बारेमा भन्ने धेरै कुरा थियो, तर यसको खास कुरा चुकाए किनभने उसले यसको अगमबाडिक पक्षको देखेनन्। म विश्वास गर्दछु कि अहिलेसम्म तपाईँले यी भजनहरूमा गहिरो अर्थ देखिरहनु भएको छ। जब तिनीहरूलाई तिनीहरूका

परमेश्वरको प्रतिष्ठा आदर खराब छ अनि प्रतिष्ठा नै मानिसले तपाईँको बारेमा सोच्दछन्। अधिकांश उहाँका पक्षमा छैनन्, तर त्यहाँ खालि केही कम मानिसहरू छन् जो उहाँको साक्षी गवाहीमा उभ्दछन्, खड़ा हुन्छन् र अरूलाई उहाँको पक्षमा भएर असल वचन दिन्छन् भन्छन्। यदि तपाईलाई यसको सन्देह लाग्छ भने वरिपरि हेर्नुहोस्, संसारतिर हेर्नुहोस्, अन्य जाति धर्महरूको विचार गर्नुहोस्। परमेश्वरको सम्बन्धमा तिनीहरूको धारणा अति नै डरवाना भयानक छ। उहाँलाई नष्ट गर्ने देवको बारेमा चित्रित गरिएको छ, बचाउन होइन। त्यस्तो देव जस कहाँ नजिक जान पहुँच गर्न अति नै कठिन छ, र त्यो परमेश्वर जसले आफ्ना सृष्टिहरूमाथि कति पनि व्यक्तिगत रुचि लिँदैन न उसले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। धेरै मानिसहरू सोच्दछन् कि उहाँ एक प्रकारको पुलिस हो जो केही गल्ती गराईमा पकड्नलाई कुनामा पर्खिरहेको छ। यो नै धेरै मानिसहरूको सोचाइ हो परमेश्वरको सम्बन्धमा। मित्र, यदि त्यहाँ कोही छ जो परमेश्वर असल हुनु हुन्छ भन्ने छन् भने त्यो उहाँले छुटकारा गराउनु भएका जनहरू हुन्, उहाँले उद्धार गर्नुभएका जनहरू हुन्, अनि त्यो तपाईँ र म हौ। परमेश्वर असल भला हुनुहुन्छ, यो सत्य हो। अनि तीन पदमा भनिएको छ, र तिनीहरूलाई देश देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट भेला गर्नुभएको छ। परमप्रभु पूर्व पश्चिम उत्तर दक्षिणबाट मानिसहरूलाई भेला गरिरहनु भएको छ। तिनीहरूको को हुन् भन्दा परमेश्वर इसरायलको बारेमा यहाँ बोलिरहनु भएको छ। चारदेखि सात पदमा भनिएको छ, तिनीहरू उजाड स्थानमा मरूभूमिको बाटो गरी अल्मलिएर हिँडेका थिए, बास बस्न तिनीहरूले कुनै सहर पाएनन्, भोका र प्यासा भई तिनीहरूलाई भाउन छुटेको थियो। तब तिनीहरूले सकसमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई संकष्टबाट छुटाउनु भयो। तिनीहरू बास बस्ने कुनै सहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनु भयो। मित्र, आगे साथमा भनिएको छ, तिनीहरू बास बस्ने कुनै सहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनु भयो। यो कुरामा याद राखौं कि भजन 107 भजनहरूको व्यवस्था खण्डको आरम्भ गर्छ, जुन मूसाद्वारा लेखिएको पञ्चशास्त्रको अन्तिम पुस्तक हो। यो खण्ड परमेश्वरको वचनको स्तुति, प्रशंसा र सिद्धतासँग व्यवहार गर्दछ। व्यवस्था 28:64 र 65 पदमा परमेश्वरले पहिले नै इसरायलीहरूलाई भन्नुभयो कि तिनीहरूको पापको कारण तिनीहरू छरपष्ट छरिनेछन्। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिहरूका बीचमा परमप्रभुले तिमीहरूलाई तितर बितर पार्नुहुनेछ। त्यहाँ तिमीहरूले तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। ती जातिहरूको बीचमा तिमीहरूले चयन पाउने छैनौ, औ आफ्नो भन्ने तिमीहरूको जग्गा नै हुँदैन। परमप्रभुले तिमीहरूलाई बेचैनी, असहायपन र निराशाले भरिदिनुहुनेछ। यो नै शताब्दी शताब्दीदेखि, युगौं युगौंदेखि यहुदीहरूको तस्विर भएको छ, जब तिनीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरे र आफ्ना मुलुकबाट बाहिर थिए। तर परमेश्वरले तिनीहरूलाई एकपल्ट भेला गराउनुहुनेछ र तिनीहरूलाई त्यस मुलुकमा पुनः ल्याउनु भएर आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यो उहाँका आफ्ना मानिसहरूको जीवनमा ईश्वरीय कृपाको अद्भुत तस्विर हो। यसले मेरो सम्बन्ध पनि, मेरो विषयमा पनि बताउँछ। परमेश्वरले यो विश्वको उजाड स्थान मरुस्थलमा आउनु भएर मलाई उद्धार गर्नुभयो। उहाँले तपाईँको निम्ति त्यही नै गर्नुहुनेछ। यदि उहाँले त्यसो पहिले नै गर्नुभएको छैन भने यो उहाँका प्राचीन मानिसका जीवनहरूमा परमेश्वरको ईश्वरीय कृपाको महिमित तस्विर हो। परमेश्वर इसरायल राष्ट्रसँग व्यवहार गर्ने कामको अन्त गर्नुभएको छैन। तिनीहरूको निम्ति उहाँको महान उद्देश्य छ, योजना छ भविष्यमा, अनि यो कुरा तपाईँ र मेरो निम्ति सत्य छ। यो खण्डसँग हाम्रो निम्ति सन्देश छ, त्यसपछि हामी देख्नेछौ।

0: परमेश्वरको क्षमा उहाँले कैदीहरूलाई छुटकारा दिनुहुन्छ। यो स्तुति प्रशंसाको अर्को कोरसको उल्लेखसँग आरम्भ हुन्छ। आठ पदमा भनिएको छ, आठ पदमा, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। जब हामी यो भजनमा भएर जान्छौं, हामी यो कुराको थाहा पाउनेछौ कि परमेश्वरले कैदीहरूलाई छुटकारा दिनुहुन्छ र हामी मानिसको कैदमा तस्विरको देख्छौं। यसले कष्टको समय यानि आइरहेको महाक्लेश अवधिमा इसरायलको वर्णन गर्दछ। यदि मानिस त्यस समयमा कैदमा हुन्छ भने परमेश्वरले उसलाई छुटकारा दिनुहुनेछ र त्यस मुलुकमा फर्काएर ल्याउनुहुनेछ। दोस्रो विश्वयुद्धको अवधिमा जर्मनीको कैदमा हजारौं यहुदी मानिसहरूको बारेमा सोचौं र तिनीहरू सबैजना बाहिर मुक्त भएर आएनन्। सायद त्यसबेला कतिजनाले यो भजनको विचार गरे सोचे। दश पदमा भनिएको छ, जो जो अन्धकार र घोर अन्धकारमा दुःख र संगलाले बाँधिएका भएर बसेका छन्। यो कैदीहरूको असहायपन स्थितिको वर्णन हो। अनि आगे पद 14-16 भनिएको छ, उहाँले तिनीहरूलाई अन्धकार र घोर अन्धकारबाट पार गर्नुभयो र उहाँले तिनीहरूका बन्धनलाई टुक्रा टुक्रा पारिदिनुभयो। मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। किनभने उहाँले पितलको मूल ढोकाहरू भाँचिदिनुभयो र फलामे गजबारहरू काटेर टुक्रा टुक्रा पारिदिनु भएको छ। मित्र, यो कुरामा याद गरौं कि कसरी प्रभुले सिमोन पत्रुसलाई कैदबाट बाहिर निकाली ल्याउनुभयो र कसरी उहाँले रातमा कैदमा हुँदा पाउल र सिलासलाई छुटकारा दिनुभएथ्यो। उही समयमा उहाँले हामीलाई पापको कैद खानाबाट छुटकारा दिनुभएको छ। परमेश्वरले हामीलाई क्षमा दिनुभएको छ। परमेश्वरसँग मित्र हरेकको निम्ति क्षमा छ। कसैले भन्ला, यदि त्यहाँ क्षमा भए किन मलाई क्षमा दिएन? अरू त के आज पनि कैदमा क्षमा माफको ग्रहण गर्नै पर्छ। मैले एकजना कैदीको बारेमा सुनेको थिएँ जसलाई कैदबाट अदालतले क्षमा माफ गरिदियो, तर उसले त्यसको ग्रहण गरेन अनि कैद खानाका अधिकारीहरू दोधारमा अन्योलमा परे। अब त्यस्तो व्यक्तिसँग के गर्ने जसलाई कैदबाट मुक्तिको छुटकाराको क्षमा माफ दिइएको छ, त्यो माफ क्षमाको ग्रहण गर्न चाहँदैन। अन्तिममा न्यायाधीश कहाँ बिन्ती निवेदन गरियो र उसले भन्यो त्यो मानिस कैदमा रहनु पर्नेछ। मित्र, कुनै व्यक्तिले आफू स्वतन्त्र हुनभन्दा पहिले क्षमाको माफको ग्रहण गर्नु पर्दछ। परमप्रभुसँग तपाईँको निम्ति क्षमा माफ छ। प्रभु येशू ख्रीष्टमा हामीसँग पापको क्षमा र अपराधहरूको माफ छ, तर हामीले यसको ग्रहण गर्नुपर्छ। तपाईँले अहिलेसम्म आफ्नो क्षमाको ग्रहण गर्नुभएको छ? यो भजन परमेश्वरको कृपाको अद्भुत तस्विर हो। भविष्यमा धेरै इसरायलीहरू कैदमा पर्नेछन् र परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुभएर तिनीहरूको मुलुकमा ल्याउनुहुनेछ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको सिद्धता। उहाँले समस्याहरूको समाप्त गर्नुहुनेछ। यो पनि उही स्तुति प्रशंसाको कोरससँग शुरू हुन्छ। 21 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। अनि मित्र, हामी पनि यो गरौं। अनि 22 पदमा भनिएको छ, अब तिनीहरूले धन्यवादको बलिदान चढाउन् र भजन गाउँदा उहाँका कार्यहरूको वर्णन गरून्। परमेश्वर तपाईं र मैले उहाँका धन्यवाद र स्तुति प्रशंसाको भेट लिएर आएको चाहनुहुन्छ जब हामी उहाँका जान्छौ। परिणाम स्वरूप हेब्रू 13:10-15 पदमा भनिएको छ, हाम्रो एउटा वेदी छ जसबाट खानालाई मण्डपको सेवा गर्नेहरूलाई अधिकार छैन, किनकि प्रधान पुजारीले पाप बलिको रगत पवित्र स्थानमा ल्याएका जनावरहरूका शरीर छाउनी बाहिर लगेर जलाइन्छन्। यसै कारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउनलाई ढोका बाहिर शासना भोग्नुभयो। यसकारण हामी पनि उहाँको निम्ति निन्दा सहेर छाउनी बाहिरै उहाँ कहाँ जाउँ। किनकि हाम्रो यही रहिरहने सहर छैन, तर अब आउने चाहिँ हामी खोज्दछौ। तब उहाँद्वारा नै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढाऊ, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। तपाईँले परमेश्वरलाई बलिदान दिन चर्चमा जान पर्खिरहनु पर्ने छैन, मतलब स्तुतिको बलिदान जुन हाम्रो ओठको फल हो त्यो परमेश्वरलाई चढाउन चर्चमै जान आवश्यक छैन या चर्चमा जान पर्खिरहनु पर्दैन। तपाईँ उहाँलाई के को लागि धन्यवाद दिन सक्नुहुन्छ? तपाईँ उहाँलाई सुरक्षाको निम्ति धन्यवाद दिन सक्नुहुन्छ, उहाँले यो वर्तमान घड़ीमा ल्याउनु भएको छ सुरक्षित रूपमा इत्यादिको निम्ति। आगे पद 23 र 24 भनिएको छ, ती मानिसहरू जो जहाजमा समुद्रमा जान्छन् र महासागरमा भएर व्यापार गर्छन्, तिनीहरूले परमप्रभुका कार्यहरू र गहिरो ठाउँमा उहाँको आश्चर्य कामहरू देख्छन्, किनभने उहाँले हुकुम दिनुहुन्छ र प्रचण्ड आँधी उठाउनुहुन्छ जसले त्यसका छालहरू उठाउँछन्। मित्र, भजनकारको समयमा जहाज चलाएर व्यापार गर्ने काम खतरनाक व्यापार थियो। जहाजमा चढ्ने मानिस यो कुरामा निश्चय थिएन कि उनी फेरि फर्केर सुरक्षित रूपमा आफ्नो घरमा आउँछन् या आउने छैनन्। आज हाम्रो दिनहरूमा हवाई जहाजमा वा पानी जहाजमा यात्रा गर्ने मानिस भन्दा धेरै परमेश्वरमा आफैलाई समर्पण गर्न तत्पर रहनु पर्थ्यो। ओ मित्र, यस्तो समयमा परमेश्वर कहाँ आफैलाई समर्पण गर्ने काम कति अद्भुत छ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको शक्ति। उहाँ आफ्ना मानिसहरूमा प्रसन्न हुनुहुन्छ। 31 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामहरूका निम्ति उहाँको प्रशंसा गरून्। मित्र, यो कोरस हो र हामी पनि यस कोरसमा सहभागी हुन सक्छौ, किनभने हामीलाई हाम्रा जीवनहरूमा आज परमेश्वरको शक्तिको आवश्यक छ। हामी त परमेश्वरको शक्ति नै मण्डलीलाई आज आवश्यक छ, अनि हरेक व्यक्ति विशेष विश्वासीहरूलाई त्यो शक्तिको आवश्यक छ। हामी शक्तिहीन हुनको एक कारण हो हामीले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका छैनौं, जुन हामीले गर्नुपर्ने। 32 पदमा भनिएको छ, तिनीहरूले सभामा पनि उहाँकै सराहना गरून् र बुढा प्रधानहरूका बैठकमा उहाँको प्रशंसा गरून्। मित्र, हामीले परमेश्वरको स्तुति प्रशंसा गर्न आवश्यक छ। शक्तिको पहिले स्तुति प्रशंसा जान्छ, यसले गाड़ीमा पेट्रोल हाल्छ र आगे बढ्न मदद गर्छ। अनि 43 पदमा भनिएको छ, जो बुद्धिमान छ त्यसले यी कुराहरूमा ध्यान दिनेछ र तिनीहरूले परमप्रभुको करुणाको विचार गर्नेछन्। एकजना सानी केटीले करुणाको परिभाषा दिएको कुरालाई पढेथे। तिनले भनिन्, यदि तिमीले आफ्नो आमालाई ब्रेड र बटर माग्छौ र तिनले त्यो तिमीलाई दिन्छन्, त्यो दयापन हो। तर तिमीले नमागिकन तिनले यसमा जाम लगाएर दिन्छन् भने त्यो करुणा हो। मेरो मित्र, परमेश्वरको करुणा हामी माथि प्रशस्त छ यदि हामी उहाँको हौं भने, मतलब विश्वासीहरू हौं भने। त्यसपछि भजन 108 अध्यायबाट देख्नेछौ। यसको मुख्य विषय हो इसरायलको स्तुति र अधिकार। यो दाउदको अर्को भजन हो र यो अद्भुत भजन हो। पहिले आधी चाहिँ भजन 57 उही एउटै जस्तै हो र अन्तिम चाहिँ भजन 60 जस्तै हो। यसकारण यो आलोचना मुनि आएको छ र टालटुलको यानि जोडजाटको भजन भन्दछन्, तर त्यो कति पनि सत्य होइन। यदि अर्को भजनको अंशहरू एकैसाथमा जोडिएर फिलाइए परमेश्वरसँग यसमा उद्देश्य छ। भजन संग्रह 108 को एक पदमा भनिएको छ, मेरो मन स्थिर छ हे मेरा परमेश्वर, म गाउनेछु, मेरो आत्माले नै म स्तुति गाउनेछु। यो इसरायलका बाँकी रहेका ईश्वरीय भक्त जन, रेमनेन्ट उद्धार पाएका र छुटकारा दिएका जनहरू जसलाई आफ्नो मुलुकमा ल्याएको छ, परमप्रभुको स्तुति प्रशंसा गरिरहेका छन्। हामीले यो अघिल्लो भजनमा देख्यौं, परमेश्वरले इसरायलीहरूलाई तिनीहरूको मुलुकमा ल्याउन गइरहनु भएको छ। उहाँले पूरा संसारबाट जम्मा गर्न गइरहनु भएको छ। मित्र, जब तिनीहरू आफ्नो मुलुकमा फर्किआउनेछन्। तिनीहरूले परमेश्वरको स्तुति प्रशंसा गर्नेछन्। सात पदमा भनिएको छ, परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ, म प्रफुल्लित हुनेछु, सेकेमलाई म बाँड्नेछु र सुकोतको बेसीको म नाप गर्नेछु। म विश्वास गर्दछु कि इसरायल छुटकारा दिएका बाँकी रहेका भक्तजनहरूको वचनहरू हुन्। मित्र, तिनीहरूले आफैलाई आफ्नो अधिकारको प्राप्त गरेको र कुलहरू बीचमा जमिन विभाजनको देख्नेछन्। ओ, यो कस्तो हर्षको समय हुनेछ। त्यसपछि हामी देख्नेछौ भजन 109, यो मसीह सम्बन्धको भजन हो। यसले ख्रिष्टको दीनता र तिरस्कारको बताउँछ र यो अभिशाप युक्त भजन हो। यसलाई यहुदा इस्करियोतको तस्विर दिन्छ, किनभने सिमोन पत्रुसले यो भजन यहुदाको संकेतमा उद्धृत गरे। प्रेरित 1:20 भनिएको छ, किनभने भजनको पुस्तकमा यो लेखिएको छ, त्यसको वासस्थान उजाड होस् र त्यसभित्र बास गर्ने कोही नहोस् र त्यसको पदाधिकार अर्काले ल्याओस्। पदाधिकार चाहिँ रेखदेखको लागि कामको कर्तव्य थियो र सिमोन पत्रुसले यहुदाको स्थान लिन एकजना मानिसको चुनाव गरे। अनि मित्र, अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी यहुदा इस्करियोतको यसले वर्णन गर्छ। भजन संग्रह 109:6-9 भनिएको छ, तपाईँले कुनै दुष्टलाई त्यसमाथि नियुक्त गर्नुहोस् र कुनै विरोधी त्यसको दाहिने तर्फ खड़ा होस्, त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरियोस् र त्यसको प्रार्थना चाहिँ पापमा परिवर्तन होस्। अनि त्यसका दिन थोरै हुन् र त्यसको पद अर्काले लियोस्, त्यसका छोरा छोरी टुरा हुन् र त्यसकी स्वास्नी विधवा होस्। यसले संकेत गर्दछ कि यहुदा इस्करियोतीको यानि यहुदा इस्करियोत विवाहित थिए र उसका बाल बच्चाहरू पनि थिए। अनि 10 भनिएको छ, त्यसका छोरा छोरीहरू डुल भएर भिख माग्ने हुन् र आफ्नो उजाड ठाउँमा गएर आफ्ना खानेकुरा तिनीहरूले खोज्नु परोस्। मित्र, तपाईँ यो अभिशापयुक्त प्रार्थना भन्दा डरलाग्दो कुनै कुराको पत्ता लगाउन सक्नुहुन्न जुन यहुदाको निम्ति लागू थियो। जहाँसम्म मलाई थाहा छ कि कोही पनि यहुदा इस्करियोतीको पक्षमा भएर उसलाई बचाव गरिरहेका छैनन् र बचाव गर्न चाहँदैनन्। सम्भवत केही समकालीन न्यायाधीशहरू र संस्थाहरूले यहुदालाई निर्दोष र येशूलाई दोषी घोषणा गर्ने थिए। परमेश्वरको वचन यस विषयमा अति नै स्पष्ट छ, यहुदा दोषी व्यक्ति थिए र उनी निन्दित गुमेका मानिस थिए। यो भजन पापैमा निन्दित हुने काम वा गुम हुने कामको भयानक स्थितिको बताउँछ। मित्र, निन्दित हुने काम गुम हुने काम अति नै भयानक कुरा हो। वास्तवमा प्रभु येशूले भन्नुभयो मती 26:24, मानिसको पुत्रता साँच्चै उसको विषयमा लेखे बमोजिम जान्छ, तर धिकार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राउ पर्नेछ। त्यो मानिस त नजन्मेको भए त्यसको निम्ति असल हुने थियो। प्रभु येशूले यो अति नै स्पष्ट बनाउनु भयो कि गुम हुने निन्दित हुने कामको वा निन्दित हुने कामको स्थिति भयानक कुरो हो। योहना 3:36 जहाँ उहाँले त्यो अद्भुत निमन्त्रण दिनुभयो, उहाँले यसको अर्को पक्षको दिनुभयो। उहाँले अन्धकार र ज्योतिको तुलना गर्नुभएर भिन्नता देखाउनुभयो। यहाँ भन्नुहुन्छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्दैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। मलाई थाहा छैन कि तपाईँ कसरी त्यस पदलाई यो भन्दा कडा कठोर बनाउन सक्नुहुन्छ। परमेश्वरको वचनले भन्छ, परमेश्वरको क्रोध त्यस मानिसमाथि पर्दछ जसले येशू ख्रीष्टलाई ग्रहण गरेका छैनन्, विश्वास गरेका छैनन्। तर येशू ख्रीष्टले हाम्रो निम्ति क्रुसमा परमेश्वरको क्रोधको सहनुभयो। उहाँले यो हाम्रो निम्ति गर्नुभयो अनि उद्धारको एउटै बाटो हो उहाँलाई विश्वास गर्नु। यदि हामी उहाँलाई विश्वास गर्दैनौ भने परमेश्वरको क्रोध हामी माथि आउँदछ। यो वास्तविकता बुझ्ने मन प्रभुले हरेकलाई दिउन्।
1: दाइ, आजको अध्ययनपछि मेरो हृदयमा धेरै शान्ति आएको छ। मैले महसुस गरे कि म आफ्नै योजनालाई सफल बनाउन धेरै संघर्ष गरिरहेको हुन्छु, तर परमेश्वरले त मेरो लागि अझ राम्रो योजना चाहिँ तयार गर्नुभएको रहेछ। मलाई सबैभन्दा धेरै हृदय छोएको कुरा चाहिँ के हो भने, कठिनाई आउँछ तर पनि परमेश्वरले आफ्ना सन्तानहरूलाई चाहिँ कहिले छोड्नुहुन्न। उहाँले सुन्नुहुन्छ, उद्धार गर्नुहुन्छ, मार्ग देखाउनुहुन्छ र अन्त्यसम्म पनि हामीलाई साथ दिनुहुन्छ। र आज मैले एउटा निर्णय पनि गरेको छु, अबदेखि मेरो जीवन, मेरो योजना, मेरो चाहना र मेरो भविष्य सबै प्रभु येशू ख्रीष्टको हातमा चाहिँ सुम्पनेछु, किनकि उहाँमा भन्दा सुरक्षित हात अरू कहीँ पनि छैन।
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको सन्देश पनि यही नै हो। अघिल्लो अध्ययनले हामीलाई परमेश्वरको अनन्त प्रेम र उहाँको उपस्थितिको महत्व सम्झायो। आज हामीले यसैलाई अझ अगाडि बढाउँदै सिक्यौं कि परमेश्वरले हरेक परिस्थितिमा काम गरिरहनु भएको हुन्छ। कठिनाई, आधी, असफलता वा अन्याय, यी सबैभन्दा माथि उहाँको सार्वभौमिक योजना छ। हामीले यी भजनहरूको अर्थबाट केही महत्वपूर्ण सत्यहरू बुझेका छौं। परमेश्वरलाई पुकार गर्नेहरूलाई कहिले उहाँले त्याग्नुहुन्न। उहाँको योजना हाम्रो योजना भन्दा सधैं उत्तम हुन्छ। त्यसैले हाम्रो सम्पूर्ण जीवन उहाँको हातमा समर्पण गर्नुपर्छ। अन्याय वा दुःखको बीचमा पनि हामीले बदला लिने होइन, परमेश्वरको न्यायमा भरोसा गर्नुपर्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, मुक्तिको एउटै बाटो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ बाहेक अरू कुनै मार्ग छैन जसले मानिसलाई परमेश्वरसँग मेल गराउन सक्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797।

0: El Ambu Break Time.
1: नमस्कार स्वयंसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा

0: हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। मनसुन विशेष अफर, सिप सिकौ, आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
6: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: wait just a minute. We will return back.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
3: सडक बन्दैमा के नै भइहाल्छ र. जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको.
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
0: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6.

Daily Check, 8:09 AM. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म यमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभाको हिजोको बैठक 7 घण्टा चलेर गणपूर्वक संख्या नपुगेपछि स्थगित। रौतहटको लाल बकैयामा नहुने क्रममा 3 बाल बालिका खुलाले बगाएर बेपत्ता। महाधिवेशन गतिविधि रोक्न गगनलाई शशांकको पत्र। एमाले र नेकपा बीच प्रदेशमा भागबण्डको सहमति। मन्त्रालय बाँडफाँट पालै पालो। कोलम्बिया भूकम्प 200 जना भन्दा बढ़ीको मृत्यु। हराइरहेकाहरूको खोजी कार्य जारी। सिरियाका पूर्व राष्ट्रपति

गणपुर र संख्या नपुगेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठक दिउँसो 1 बजेदेखि शुरू भएर राति 8:15 बजेसम्म चलेको थियो। सभामा खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको थियो। विधेयकमाथि विचार गरियोस् भनी उद्योग मन्त्री गौरी कुमारीले राख्नुभएको प्रस्ताव निर्णयार्थ पेश भएपछि कांग्रेसका सचेतक निष्कल राईले गणपूरक संख्या एकीन गर्न सभामुख डीपी अरियालसँग माग गर्नुभएको थियो। सभामुख अरियालले गणपूरक संख्या एकीन गर्न 3 मिनट घण्टी बजाएर सांसद संख्या गणना गर्दा 61 सांसद मात्रै उपस्थित भएकाले अर्को बैठकमा पेश गर्ने गरी हिजोको बैठक स्थगित गर्नुभयो। संसदमा 1/4 सदस्य अर्थात 69 सदस्य उपस्थित हुनुपर्नेमा 61 जना मात्रै रहेकाले बैठक स्थगित गरिएको हो। प्रतिनिधि सभामा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि प्रतिनिधि सभाको 1/4 अर्थात 69 जना सांसद बैठकमा उपस्थित हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि सभाको अर्को बैठक भदौ 1 गतेका लागि तोकिएको छ। रौतहटको देवाही गुनाही नगरपालिका 1 स्थित लाल बकैया खोलामा नहुने क्रममा हिजो खोलाले बगाएर 3 बालबालिका बेपत्ता भएका छन्। हिजो दिउँसो खोलामा नहुने तथा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार स्थानीय कर्मी आलमका छोरा राम तुलहा हिसी अकतरकी छोरी सबनाम खातुन तथा शेख खुर्सैदाकी छोरी रोशन खातुन बेपत्ता भएको हुन्। सबै 10 वर्षभन्दा कम उमेरका बालबालिका हुन्। सो घटनाको जानकारी प्राप्त हुनसाथ नेपाल प्रहरी सशस्त्र प्रहरी बलका साथै स्थानीय बासिन्दाले रबर बोट सहित घटनास्थलमा परिचालित भई दिनभर खोजबिन गरेको र स्थिति अज्ञात रहेको बताइएको छ। नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले सभापति गगन कुमार थापालाई पत्र पठाएर आगामी महाधिवेशन लगायतका गतिविधि रोक्न अनुरोध गर्नुभएको छ। डाक्टर कोइरालाले मंगलबार कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरेर पठाएको 3 बुँदे पत्रमा सर्वोच्च अदालतले दिएको निश्चयलाई आधार बनाएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी यसअघिको फैसलालाई पुनरावलोकन गर्न सर्वोच्चले साउन 22 अनुमति दिएको छ। यस विषयमा अब फेरि सर्वोच्च अदालतमा सुनवाई हुनेछ। सर्वोच्चबाट अन्तिम टुनुङ्गो नलागेसम्म आगामी 15 महाधिवेशन लगायतका पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न भनिएको छ। डाक्टर कोइरालाले पठाएको पत्रमा भनिएको छ, गम्भीर कानूनी र नीतिगत संक्रमणकालीन अवस्थामा पार्टीभित्र थप जटिलता र कानूनी संकट उत्पन्न नहोस् भन्नका लागि तत्कालीन महामन्त्री गगन कुमार थापा तथा सम्बद्ध पक्षलाई यो पत्र मार्फत हार्दिक अनुरोध गर्दछु। उहाँले पठाउनु भएको 3 बुँदे पत्रको 1 बुँदामा महाधिवेशनको गतिविधि तत्काल स्थगित गर्न माग गरिएको छ। पार्टीको आगामी 15 महाधिवेशन वा विशेष महाधिवेशन सम्बन्धी कुनै पनि सांगठनिक प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्कालका लागि स्थगित गरियोस् पत्रमा भनिएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका विषयमा सहमति भएको छ। दुई दलबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको 3 बुँदे सहमति कार्यान्वयनका लागि प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडको आधार समेत तय गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको 5 बुँदे निर्देशन पत्रमा प्रदेश सरकार गठन गर्दा प्रदेश सभामा रहेका दलहरूको सीट संख्या मन्त्रालयको संख्या तथा सरकारको नेतृत्वलाई आधार बनाउने उल्लेख छ। दुई दल बीच भएको सहमतिले मन्त्रालय छनौट गर्ने क्रम समेत निर्धारण गरेको छ। मन्त्रालय बाँडफाँड गर्दा पालै पालो प्राथमिकता दिने व्यवस्था अपनाइनेछ। अर्थात मन्त्रालय छनौटमा एक दलले पहिलो प्राथमिकता पाएपछि अर्को मन्त्रालय छनौट गर्ने अवसर अर्को दललाई दिइनेछ। यसरी पालै पालो मन्त्रालय छनौट गर्दै बाँकी मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको छ। तेस्रो दललाई सरकारमा सहभागी गराउँदा मन्त्रालय बाँडफाँड कसरी गर्ने भन्ने विषयमा भने दुई प्रमुख दलबीच आपसी समझदारीलाई प्राथमिकता दिएको छ। संचार उपग्रह बोकेको चिनिया लङ मार्च 7A रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ। चीनको दक्षिणी प्रान्त हाइना

0: रहेको वेनचङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार सोमबार राति 8:02 प्रक्षेपण भएको रकेट विस्फोट भएको हो। चिनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार रकेट उडानको क्रममा प्राविधिक गडबड़ी भई प्रक्षेपण असफल भएको हो। सार्वजनिक भएका भिडियोहरूमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ। दक्षिण अफ्रिकी मुलुक कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परि 200 भन्दा बढ़ीको मृत्यु भएको सीएनएनले खबर लेखेको छ। गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै सरकारले देशभर संकटकाल घोषणा गरेको छ। उद्धार टोलीहरू खटिरहेको र अधिकारीहरूले मृतकको संख्या अझै बढ़न सक्ने बताएका छन्। सबैभन्दा बढ़ी प्रभावित शहरहरू मध्ये एक परे इराबाट मंगलबार पछिल्लो जानकारी दिँदै राष्ट्रपति एसप्री एलाले मृतक बाहेक करिब 2600 मानिस घाइते भएको र करिब 200 अझै बेपत्ता रहेको बताउनु भएको छ। उहाँले 1100 भन्दा बढ़ी घरहरू ध्वस्त भएको र 8000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको जानकारी दिनुभएको छ। सोमबार रातिदेखि मंगलबारसम्म परे इरा र काली जस्ता शहरहरूमा धेरै मानिसहरू घर ध्वस्त भएका कारण वा थप संरचना भत्किने डरले रातभर घर बाहिरै बस्न बाध्य भएको प्राप्त समाचारमा जनाएको छ। कोलम्बियाको पश्चिमी पहाड़ी क्षेत्र चोकोको सान होसे डेल पालामारामा सोमबार बिहान 10 यताकै 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। सिरियाली अदालतले पूर्व राष्ट्रपति बसर अल इसदलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले हिजो असदको अनुपस्थितिमा सुनवाई गर्दै करिब 14 लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो। डिसेम्बर 2024 उनी सत्ताचित भएपछि गठन भएको अन्तरिम सरकार अन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कस तर्फ अघि बढ़ेपछि असद सिरियाबाट भागेर रूस पुगेको थियो। दमास्कस स्थित अदालतका न्यायाधीश फकर अल दिन अल आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। सन् 2011 प्रजातन्त्र पक्ष प्रदर्शनकारीमाथि तत्कालीन सरकारले गरेको दमनपछि सिरियामा गृहयुद्ध शुरू भएको थियो। संयुक्त राष्ट्र संघ तथा अन्य निकायका अनुमान अनुसार उक्त द्वन्द्वमा 5 लाख भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। लाखौं मानिस विस्थापित भएका छन् भने हजारौं बेपत्ता भएका छन्। तीमध्ये धेरैजसो सरकारी हिरासत तथा जेलमा बेपत्ता भएको बताइन्छ। अदालतले असदका भाइ माहिर अल असद सहित अन्य 6 पूर्व सैन्य तथा सुरक्षा अधिकारीलाई पनि अनुपस्थितिमा मृत्युदण्ड सुनाएको छ। माहिरले सिरियाली सेनाको शक्तिशाली 4 डिभिजनको नेतृत्व गरेका थिए। दोषी ठहर हुने अन्यमा पूर्व रक्षा मन्त्री फहद अल फ्रेज र सन् 2011 दारा प्रान्तको सैन्य गुप्तचर निकायका प्रमुख रहेका लुए अल अली हुन्। अदालतले उनीहरूलाई हत्याका लागि उक्साउने मृत्यु हुने गरी यातना दिने तथा पटक पटक गैर कानूनी रूपमा स्वतन्त्रताबाट वञ्चित गर्ने अपराधमा दोषी ठहर गरेको छ। यी कार्यलाई पनि मानवता विरूद्धको अपराध तथा युद्ध अपराधको रूपमा वर्गीकरण गरिएको छ। कलम्बो खबरमा खेलकुदको खबर। इण्डियन प्रिमियर लीग आईपीएलमा दिल्ली क्यापिटल्सका विकेट किपर ब्याटर अभिषेक पौडेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 क्रिकेटर पौडेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जून महिनाको 23 मोगरा प्रहरी चौकीमा पौडेल विरूद्ध उजुरी दर्ता गराएकी थिइन्। पौडेलले भने यो आरोपलाई अस्वीकार गरेका छन्। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभाको हिजोको बैठक 7 चलेर गणपूरक संख्या नपुगेपछि स्थगित। रौतहटको लाल बकैयामा नुहाउने क्रममा 3 बाल बालिका खोलाले बगाएर बेपत्ता। महाधिवेशन सम्बन्धी गतिविधि रोक्न गगनलाई शशांकको पत्र। एमाले र नेकपा बीच प्रदेशमा भागबण्डको सहमति। मन्त्रालय बाँडफाँड पाले पालो। कोलम्बिया भूकम्प 200 भन्दा बढ़ीको मृत्यु। हराइरहेकाहरूको खोजी जारी। सिरियाका पूर्व राष्ट्रपति असद सहित 7 अधिकारीलाई मृत्युदण्डको फैसला। र आइपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।

0: ए मित्र, ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि? अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोक अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: minute, just a minute, we will return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054
3: In the mix.
4: Hi, this is Britney Spears.
5: Hey, what up, this is Jay-Z.
6: This is Jennifer Lopez.
3: The mix.
7: 89.6 FM.

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: बा,
5: हजुर बुहारी।
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
1: भर्ना खुल्यो।
3: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
3: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू, नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-620-342, 011-6260-442, 98-41-43-49-72, 98-512-00-642।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: minute, just a minute, we will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842424054

0: ओए
1: अँ
0: तिला बम
1: तपकलाङ माले
0: ए ओम गातीको छेपा छापटी मै थेरे
1: चुरिम यार लान छेपा छापा मला ओए गो रापटी गे कुइ गले
0: ए लाला ओम साइचा खापम
1: 36 माले
0: ए लाला बाय
1: बाय।

0: कुरा गर्छ दाजु
1: दे खुट्टा दुखिसक्यो के
0: ए उठाइ दे दाजु हामीले त सुने थिए तपाईँले त यहाँ जलपरी पनि पार्नुहुन्छ रे दाजु यसो हामीलाई पनि मिलाइदिनु के

0: दाजु गयो त, फेरि बोलाइदिनु न।
1: एउटै गीतमा कसरी बोलाउनु हो?
0: प्लिज के दाजु
2: तो आप इधर से कर रहे हैं क्या जिम?
3: इलम्बु ब्रेक टाइम।
4: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
5: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
4: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
5: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
4: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
5: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
4: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
5: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
4: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
5: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
4: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
6: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
7: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवाद्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनौँ त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
8: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
7: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
9: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
7: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
10: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
7: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Wait, just a minute. We will return back.
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि

0: शासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
1: नेपाल सरकार विज्ञापन हो।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओ जुक्ति तेरो अनलाइन क्लास कस्तो चलिरहेको छ यार?
1: मेरो त ठिकै चलिरहेको छ। अनि तेरो?
0: ए कुरै नगर, बकवास छ।
2: ओए रे जुक्ति, तँ अभि होइन?
1: ओए हो त ओभिया,
3: किन
1: कसलाई कुरेर बसेको?
3: कालीलाई।
1: काली किन नि?
3: उसलाई नेपाली सिकाउनु छ।
1: ऊ त आज आउँदैन अरे। मैले उसलाई तल दिएको थिएँ, उसको बाबाले आदर दिनुहुन्न अरे।
2: है
1: कहाँ जानु लाग्छ? म सिक्छु नि नेपाली।

Elimbu FM 89.6 MHz. हेलम्बु FM 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

पूर्व राष्ट्रपति असद सैद साद अधिकारीलाई मृत्युदण्डको फैसला र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत विवादमा तानिएका छन्। सहग्राहीसँग गरेको व्यवहारका कारण उनी विवादमा तानिएका हुन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा विभिन्न संचार माध्यम, सामाजिक सञ्जाल तथा नागरिक स्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएपछि राउतसँग स्पष्टीकरण माग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालय पत्र पाएको तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। निलम्बु खबरमा अब राष्ट्रिय खबर। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री अस्मित पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठक सात घण्टा चलेर पनि गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठक दिउँसो एक बजेदेखि शुरू भएर राति सवा आठ बजेसम्म चलेको थियो। सभामा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको थियो। विधेयकमाथि विचार गरियोस् भन्ने उद्योग मन्त्री गौरी कुमारीले राख्नुभएको प्रस्ताव निर्णयार्थ पेश भएपछि कांग्रेसका सचेतक निष्कल रायले गणपूरक संख्या एकिन गर्न सभामुख डीपी अर्याललाई माग गर्नुभएको थियो। सभामुख अर्यालले गणपूरक संख्या एकिन गर्न तीन मिनट घण्टी बजाएर सांसद संख्या गणना गर्दा 61 सांसद मात्रै उपस्थित भएकाले अर्को बैठकमा पेश गर्ने गरी हिजोको बैठक स्थगित भएको हो। रौतहटको देवाही गोनाही नगरपालिका एक स्थित लाल बकैयामा खोलामा नहुने क्रममा एक खोलाले बगाएर हिजो तीन बाल बालिका बेपत्ता भएका छन्। दिउँसो खोलामा नहुने तथा पौड़ी खेल्ने क्रममा खोलाले बेपत्ता भएका बाल बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शासंक कोइरालाले सभापति गगन थापालाई पत्र पठाएर आगामी महाधिवेशन लगायतका गतिविधि रोक्न अनुरोध गर्नुभएको छ। कोइरालाले कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरेर पठाएको तीन बुधे पत्रमा सर्वोच्च अदालतले दिएको निशालाई आधार बनाएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी यसअघिको फैसलालाई पुनरावलोकन गर्न सर्वोच्चले साउन 22 अनुमति दिएको छ। यस विषयमा अब फेरि सर्वोच्च अदालतमा सुनवाई हुनेछ। सर्वोच्चबाट अन्तिम टुंगो नलागेसम्म आगामी 15 महाधिवेशन लगायतका पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न भनिएको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी पार्टीबीच प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका विषयमा सहमति भएको छ। दुई दलबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीनबुधे सहमति कार्यान्वयनका लागि प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडको आधार समेत तय गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पाँचबुधे निर्देशन पत्रमा प्रदेश सरकार गठन गर्दा प्रदेश सभामा रहेका दलहरूको रिट सीट संख्या मन्त्रालयको संख्या तथा सरकारको नेतृत्वलाई आधार बनाउने उल्लेख गरेको छ। दुई दलबीच भएको सहमतिले मन्त्रालय छनौट गर्ने क्रम समेत निर्धारण गरेको छ। मन्त्रालय बाँडफाँड गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था अप्नाइनेछ। अर्थात मन्त्रालय छनौटमा एक दलले पहिलो प्राथमिकता पाएपछि अर्को मन्त्रालय छनौट गर्ने अवसर अर्को दललाई दिइनेछ। यसरी पालैपालो मन्त्रालय छनौट गर्दै बाँकी मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको हो। व्यवसायी शेखर गोल्थासँग सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा विशेष अदालतले 1 करोड़ रूपियाँ धरौटी माग गरेको छ। हिजो भएको खण्डपीठ बहसपछि न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाका जिल्लाले गोल्थासँग 1 करोड़ रूपियाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्थाले यसअघि पनि 1 करोड़ रूपियाँ धरौटी बुझाएर रिहा भएका थिए। गत साउन 12 गते काठमाडौँ जिल्ला अदालतले उनीहरू विरूद्धको बीमा तथा धितोपत्र सम्बन्धी कसुरमा 1 करोड़ रूपियाँ धरौटी माग गरेको थियो। हेलम्बु खबरमा अब विदेश।

0: अर्को खबर, संचार उपग्रह बोकेको चिनिया लङ मार्च 7A रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ। चीनको दक्षिणी प्रान्त हाइनानमा रहेको बेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार सोमबार राति 8:02 प्रक्षेपण भएको रकेट विस्फोट भएको हो। चिनिया सरकारी समाचार संस्था सिन्हाका अनुसार रकेट उडानको क्रममा प्राविधिक गड़बड़ी भई प्रक्षेपण असफल भएको हो। सार्वजनिक भएका भिडियोहरूमा रकेट आकस्मिक विस्फोट भएको देखिएको छ। दक्षिण अफ्रिकी मुलुक कम्बोडियामा गएको शक्तिशाली भूकम्पमा परि 200 भन्दा बढ़ीको मृत्यु भएको सीएनएनले खबर लेखेको छ। गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै सरकारले देशभर संकटकाल घोषणा गरेको छ। उद्धार टोलीहरू खटिरहेको र अधिकारीहरूले मृतकको संख्या अझै बढ़न सक्ने बताएका छन्। सबैभन्दा बढ़ी प्रभावित शहरमध्ये एक परेइराबाट मंगलबार पछिल्लो जानकारी दिँदै राष्ट्रपति एसपीएलले मृतक बाहेक करिब 2600 मानिस घाइते भएको र करिब 200 अझै विपत्ता रहेको बताउनु भएको छ। उहाँले 1100 भन्दा बढ़ी घरहरू ध्वस्त भएको र 8000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको जानकारी दिनुभएको छ। सोमबार रातिदेखि मंगलबारसम्म परेइरा र काली जस्ता शहरहरूमा धेरै मानिसहरूको घर ध्वस्त भएको कारण वा थप संरचना भत्किने डरले रातभर घरभित्रै घर बाहिरै बस्न बाध्य भएको समाचार प्राप्त भएको छ। लम्बु खबरमा अब खेलकुदको खबर, इण्डियन प्रिमियर लीग आईपीएलमा दिल्ली क्यापिटल्सका विकेट किपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षीय क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जून महिनाको 23 तारीकमा मोगरा प्रहरी चौकीमा पोरेल विरूद्ध उजुरी दर्ता गराएकी थिइन्। पोरेलले भने यो आरोपलाई अस्वीकार गरेका छन्। पोरेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाड़ीहरूमध्ये एक हुन्। उनी हुगलको चन्दन नगरका बासिन्दा पनि हुन्। अभिषेक पोरेल सन् 2023 आईपीएल खेलहरू खेलिरहेका छन्। उनले अहिलेसम्म आईपीएलमा 35 खेल खेलेर 25.63 औसतमा 769 रन बनाएका छन्। हामी हेलम्बु खबरका अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू, प्रतिनिधि सभाको हिजोको बैठक 7 घण्टा चलेर गणपूरकको संख्या नपुगेपछि स्थगित, रौतहटको लाल बकैयामा नुहाउने क्रममा 3 बालिका खोलाले बगाएर विपत्ता, महाधिवेशन गतिविधि रोक्न गगनलाई शासकको पत्र, हिमालय र नेकपा बीच प्रदेशमा भागभण्डाको सहमति, मन्त्रालय बाँडफाट पालै पालो, कोलम्बिया भूकम्पमा 200 भन्दा बढ़ीको मृत्यु हराइरहेको खोजी जारी, सिरियाका पूर्व राष्ट्रपति असद सहित 7 अधिकारीलाई मृत्युदण्डको फैसला, र आईपीएल क्रिकेट अभिषेक पोरेल पक्राउ। मध्याह बाह्र बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर दिउँसो 3 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हौस् त, नमस्कार। मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
1: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता, प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2000 83-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642।

0: बाह्रै मित्र यदुमसँगले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ

0: இளம்பு பிரேக் டைம்.
1: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: इस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: लो, किन नि? के भयो, सन्चो भएन?
9: होइन, यतिकै जाने मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति कामले पाल्नु भयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
13: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अंकल, आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
19: You are listening to Hillum FM 89.6 MHz.
3: 89.6 MHz.
19: MHz.

0: wait just a minute. We will return back.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्.
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौँ न हजुर.
8: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुकमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.
11: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
12: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
11: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.
14: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
15: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
14: के रे, नानी त भर्खर 17 की लागि होइन र?
15: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
14: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ.
15: ए हो र.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.
16: कालम्बु एफएम।

स्कुलदेखि नै तिमीलाई पाउने चाहना राखे, तिमीले छोएका हरेक चिज सम्हालिराखे, तर तिमीलाई माया गर्छु भनेर कहिले भन्न सकिन। तिमी सँगै छैनौ, तर पनि मेरो आँखामा सपना भनी हरेक दिन आइरहन्छ। तिमी जहाँ छौ प्लिज मलाई एकचोटि भेट, जबसम्म मलाई भेट्दैनौ तबसम्म यो जरा बनाएर तिमीलाई सन्देश पठाइरहन्छु।

हाई हील्स की गलती है, ये तो जादू है कौन, ये तो बता तू है कौन।

0: wait just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्दा

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
6: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
5: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057

0: இளம்பு பிரேக் டைம்.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एक

छात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। भालुको खुट्टासहित पक्राउ परे रसुवाका 2 जना युवक भारत पछि चीन जाँदै राज्यसभा सभापति लामी छाने। अब 52 जिल्लाको प्रमुख जिल्ला अधिकारीमा मात्रै सहसचिव नौ सचिवको दरबन्दी कटौती। लुम्बिनीका मुख्यमन्त्रीमा आचार्यकै निरन्तरता। सोमबार विश्वासको मत लिने। तापमान बढ़ेसँगै तराईको जनजीवन प्रभावित। भारतमा सड़क दुर्घटनामा परि 15 जनाको मृत्यु। र सन्धि 4 वर्षपछि फेरि कप्तानी भूमिकामा। लम्बु खबरको शुरूमा स्थानीय खबर। भालुको खुट्टा सहित प्रहरीले रसुवाबाट 2 जनालाई पक्राउ गरेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका सधुन्चे स्थित पासाङ लामो लोकमार्गबाट 2 युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाकै आमा छोदिङमो गाउँपालिका 5 घर भएका 29 वर्षीय गोम्बो तामाङ र आमा छोदिङमो 3 घर भएका 24 वर्षीय तोपदेन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिल्ली राज सापकोटाले जानकारी दिनुभयो। त्रिशुलीतर्फ जाँदै गरेको गोम्बो तामाङले चलाएको प्रदेश 301005 97 83 नम्बरको टिफरको हाइड्रोलिक पाइप मुनि रातो डोरीले बाँधेको अवस्थामा भालुको खुट्टा बरामद भएको थियो। पक्राउ परेपछि उनीहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चेमा बुझाइएको प्रहरीले जनाएको छ। लम्बु खबरमा अब राष्ट्रिय खबर। देशको ठूलो दल आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक भारत भ्रमण गएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने हुनुभएको छ। छिमेकी मुलुक भारत भ्रमणको क्रममा भव्य स्वागत र सम्मान पाएका राष्ट्रपा सभापति लामिछाने आगामी भदौमा चीन जाने मिति तय भएको छ। लामिछानेको 8 दिने चीन भ्रमण भदौ 7 देखि 14 गतेसम्म हुने तय भएको उहाँको निकट नेताले बताएका छन्। गृह मन्त्रालयका 9 सहसचिवको दरबन्दी कटौती गरिएको छ। उपसचिव र शाखा अधिकृत थप्दै 9 सहसचिवको दरबन्दी कटौती गरिएको हो। सहसचिव प्रमुख जिल्ला अधिकारी रहेका पहाड़का 9 जिल्लामा भने फेरि उपसचिवलाई नै पठाइने भएको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनडीएममा यस अघि सहसचिव भएका 10 वटा कार्यालयमा उपसचिव खटाउने र सहसचिवको नेतृत्व रहने गरी लागू औषध नियन्त्रण विभाग गठन गर्ने गरी नयाँ दरबन्दी

मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेको हो। कांग्रेसले साउन 12 गते समर्थन फिर्ता लिएकाले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। 83 सदस्यीय प्रदेश सभामा महुवतका लागि 42 सांसद आवश्यक पर्दछ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सदस्य छन्। तर सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन आवश्यकता पर्नेछ। नेपाली कांग्रेसको संस्थापनोत्तर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी 29 साउनमा आयोजना हुने भेलाका लागि काठमाडौँ सुकेधारा स्थित मिराकल पार्टी प्यालेस तय गरिएको छ। यतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो 1 बजे शुरू हुनेछ। भेलामा देशभरबाट करिब 5,000 नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको समूहले जनाएको छ। साउन चौथो साता सकिन लाग्दा समेत पर्याप्त मनसुनी वर्षा नहुन सक्दा महोत्तरी सहित तराई मधेसमा गर्मी अत्याधिक बढ़ेको छ। केही दिन यता मध्याहको तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्न थालेपछि महोत्तरी सहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ। सूर्योदयदेखि साँझसम्म चर्को घाम लाग्ने र वर्षा भए लगतै पुनः टन्टलापुर घाम लाग्ने क्रमले गर्मी थप बढ़ाएको स्थानीयको भनाई छ। मध्याहमा घर बाहिर निस्किन समेत कठिन हुने गरी गर्मी बढ़ेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। रौतहटको बाल बकैया नदीमा नुहाउने क्रममा डुबेर विपत्ता भएका 3 जना बालिका बाल बालिका मध्ये 2 जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका 2 लक्ष्मणिया बस्नी 10 वर्षीय मोहम्मद रहमतुल्लाह र 10 वर्षीय सबन्नम खातुनको शव फेला परेको हो। उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर विपत्ता भएका थिए। नदीमा डुबेका अर्की 1 बालिका रोशन खातुनको अवस्था भने अझै अज्ञात रहेको छ। भारतमा भएका 2 छुट्टा छुट्टै सड़क दुर्घटनामा परिकम्तीमा 15 जनाको मृत्यु हुनका साथै अन्य धेरैजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। भारतको दक्षिणी राज्य तेलंगानामा मालवाहक गाड़ीले 3 पाङ्ग्रे सवारीमा ठक्कर दिँदा 5 जना महिला सहित 6 जनाको मृत्यु हुनका साथै अन्य 6 जना घाइते भएको जनाएको छ। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टोलीमा फेरि कप्तान नियुक्त गरेको छ। क्यानले आगामी सेप्टेम्बर 1 मलेसियामा हुने आईसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। भालुको खुट्टा सहित पक्राउ परेर सकेका 2 युवक भारत पछि चीन जाँदै राष्ट्रपति सभापति लामिछाने। अब 52 जिल्लाको प्रमुख जिल्ला अधिकारीमा मात्रै सहसचिव 9 सहसचिवको दरबन्दी कटौती। लुम्बिनीका मुख्यमन्त्रीमा आचार्यकै निरन्तरता सोमबार विश्वासको मत लिने। तापक्रम बढ़ेसँगै तराईको जनजीवन प्रभावित। भारतमा सड़क दुर्घटनामा परि 15 जनाको मृत्यु। 10 वर्षपछि फेरि कप्तानी भूमिकामा। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हौस् त, नमस्कार।

0: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर।

0: प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिचाइ कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12मा 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 को परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: minute, just a minute, we will return back. Return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 New Aruniko Hotel and Restaurant Private Limited Chautara Shankar Subhari Nagar Palika 5 Sindhupalso
4: ओइनी के पार ओ मित्र यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
5: मित्र छ्यासल लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
6: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
5: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
4: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
7: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
8: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
7: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
9: 9849927
10: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ्याम 89.6 मेगाहर्ज

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा। कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु। अनि प्राविधिक कक्षमा हुनुहुन्छ यति बेला मित्र हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ, अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। हरेक दिन हामी यसै प्रहरमा आउने गर्दछौ। अपरान्न 4 बजेदेखि 5 बजेसम्म तपाईँहरूकै बीचमा रहेर भलाकुसारी गर्ने गर्दछौ। यो अपरान्नको समय छ, विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, घर घराइसी काम खेतबारीको कामदेखि लिएर अन्य विविध काम धन्दाहरूमा हुनुहुन्छ होला। एनिवे जहाँ जस्तो अवस्थामा रहनु भए पनि हामीलाई पनि एकदमै माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु, होइन? अनि तपाईँहरूले खाजा नास्ता त लिनुभयो होला, लिनुभएको छैन भने पनि समयमै लिनुहोला पनि भन्छु। यो अपरान्नको समय उकाली ओह्राली भन्जाङ्गनी चौतारी गाउँ बस्तीमा रहेर होइन कामधन्दातिर हुनुहुन्छ होला, अन्य कामधन्दाहरूमा हुनुहुन्छ होला, होइन? त्यसै गरेर एकदमै दिनभरि चाहिँ अब घाम लागिरहेको थियो, अहिले चाहिँ पानी पला पला जस्तो पनि भइरहेको छ है। त्यसै गरेर आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला पनि भन्छु सम्पूर्ण साथीहरूलाई। कार्यक्रम प्रतिभाको डबली तपाईँले सिन्धुपाल्चोक चौताराबाट यति बेला सुन्नुहुन्छ। सिन्धुपाल्चोक लगायत दोलखा, रामेछाप, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली सरलाई लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि विश्वभर रहेर सुनेर साथ दिन सक्नुहुनेछ। 97 48 26 69 चाहिँ तपाईँले फोन गरेर प्रतिभा राख्नको लागि आउनुपर्ने नम्बर हामीले खुला गरेका छौं। सो माध्यम हुँदै व्यवसायमा फोन डायल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रम प्रतिभाको डबली। हामीले राख्यौं एकदमै मिठो अनि रमाइलो गीत। गीतपछि फेरि भने उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको ढवली। सिन्धुपाल्चोक चौतारबाट हामीलाई सुनिराख्नु भएको छ। कार्यक्रमको व्यवसायमा हामीले अब चाहिँ तपाईँहरूकै फोन कल लिन्छौ। 97 48 26 65 79 एकदमै नम्बर खुला छ है साथीहरू। तपाईँ यो माध्यम हुँदै तपाईँ आफूभित्र भएका प्रतिभा राख्नको लागि आउँदै गर्नुहोला। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, के छ हाल खबर? तपाईँ विजयजी बोल्दै हुनुहुन्छ? हजुर अनि सन्चै हुनुहुन्छ? लौ न हजुर, हिजो अस्ति भन्दा नि हिजो चाहिँ आएन, अस्ति त आइरहेको थियो, सुन्नु भएन? अनि के छ नयाँ नौलो, कता हुनुहुन्छ? खाजा खानुभयो कि बाँकी नै छ के छ? ए भनेपछि कता हुनुहुन्छ? ए तपाईँको ठाउँ हेरे त्यहाँ मौसम के छ?

हस् कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ। अनि प्रतिभा के सुनाउनुहुन्छ? हामी गन्ती गर्छौ, गन्ती पछि है त। हजुर, हामीले काउन्ट गर्यौं, साथीको फोन चाहिँ डिस्कनेक्ट भइसकेको छ। सो खैर केही छैन, फेरि पनि फोन लाग्यो भने फोन डायल गरेर आउनु होला भन्छु। यो अपराह्नको प्रस्तुति सुनिराख्नु भएको छ कार्यक्रम प्रतिभाको डबली। यहाँका लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौँ, आउन सक्नुहुनेछ नयाँ पुराना सम्पूर्ण साथीहरू 97 48 26 65 79। तपाईँहरूका लागि हामीले नम्बर खुला गरेका छौँ। सो माध्यम हुँदै प्रतिभा राख्नको लागि आउनुहोला। यति बेला लाइनमा साथी हुनुहुन्छ। हजुर नमस्ते। हजुर हस्, हामी गन्ती गर्छौ, गन्ती गर्छौ, गन्ती पछि तपाईँ आफ्नो प्रतिभा राख्नु होला त विजयजी। सुरु गर्नुहोस्। हजुर, यस्तै रहेछ भयो नि साथैमा, जुन उदाउँथ्यो अधेरी रातैमा, होइन त? हो त हजुर, हो एकदमै हो भन्नुपर्छ, एकदमै मिठो। फेरि पनि फोन डायल गरेर रिडायल गरेर कार्यक्रममा सहभागिता जनाउनुभयो, सुमधुर आवाजमा मिठो गीत गाएर सुनाउनुभयो। यहाँलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त। हस् त, बाई बाई। यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु होइन। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ अपराह्नको यो समयमा। जति पनि हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कार्यक्रममा सहभागिता जनाउनुहोला भन्छु है। अनि मिठा मिठा कमेन्टहरू पनि गर्नुहोला। यदि तपाईँ रचनाहरू कोर्नुहुन्छ भने पनि कमेन्ट बक्समा आफ्ना रचनाहरू पनि छोड्न सक्नुहुनेछ, यहाँका रचनाहरूलाई पनि मैले स्थान दिनेछु भनेर भन्न चाहन्छु। त्यसै गरेर जति पनि नयाँ साथीहरू हुनुहुन्छ, तपाईँहरूले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राख्न सक्नुहुनेछ, जुनसुकै उमेर वर्गका साथीहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ है। अब मैले चाहिँ फोन गरेर प्रतिभा राख्न मिल्ला कि नमिल्ला कि भनेर चाहिँ नभन्नु होला, किनकि तपाईँ जुनसुकै उमेर वर्गका साथीहरूले चाहिँ आफूभित्र भएका आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ राख्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ। यहाँका लागि एकदमै कण्ठ भएको नम्बर 97 48 26 65 79 हामीले नम्बर खुला गरेका छौं। सो माध्यम हुँदै तपाईँहरू आउँदै गर्नुहोला। यति बेला फेरि पनि गीत पस्किन्छौं, गीतपछि पुनः उपस्थित हुनेछौं, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: minute, just a minute. We will return back.
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

सम्मानित श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98685533349। 98685533349।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माइ फेथ नला विश्वासी चमक बसुगो।
2: याङदा परमेश्वरला करारला प्रतिज्ञा जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माइ फेथ तथा नला विश्वासी चमक बसुगो अङ्क 71 रंग निर स्वागत मुला न वियोग तामाङ नै द तेन परमेश्वरला वचन री तिगै रोमाञ्चक ताम म्राङ्जी थेन्दे गाचु रङदेन जुबरे सेमुला चु याङला बेनन आवश्यकता करे छ्याम छोना लबा परमेश्वरला प्रतिबद्धतालाई बारी दि परमेश्वर यम साचिन बाङबा प्रतिज्ञा हिन्बा 2 कुरन्थी 3:4-5 परमेश्वरलाई ओन छङरी नानी ख्रिस यम दुक्क तब मुला खजिबै ताम गई गनी रङसेन लबरी खमला बिसी आपाङ तर जम्मन ताम परमेश्वर यम लबरी खमला याङसे रङलन शक्ति यम तिगा लबरी हमला विवाह आधारी याङला आवश्यकता गरे छोना लबा मी दोबरी लासेला आरे मुला परमेश्वर दा याङला छोना ताला लागिरी भरोसा थान्सु मुवा बिहिनबा 2 कुरन्थी 3:6 परमेश्वरले छार कबुल लबा मुला ओछे नन्द थे कबुल अनुसार गे लखम्ब मि शोभा मुला चु कबुल परमेश्वरला आत्मसे लबा कबुल हिन्ना ब्रिबा ठिमसे लबा कबुल अहिन ब्रिबा ठिमसे सिना लमुला तर परमेश्वरला आत्मसे सोना लमुला परमेश्वर से नन्दा छोना शक्ति पिन शुभा मुला परमेश्वर से थे रंग लसी लस्युजी परमेश्वर से व्याख्या लस्युबा कि परमेश्वर याङ देन याक्रिक करार लस्युजी थेन्दे नै दत्तेनन लोभ्युबा बेनन भन्दा अच्छा।

0: Elambu FM 89.6 MHz.
1: यारु सबै जनालाई हार्दिक सम्मान व्यक्त गर्दै आके छुट्नु भन्दा अगाडि के
2: आउँता एरु नै परे सँगसँगै रुन्छ।

धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अत्यन्तै मिठो दोहोरी भाका प्रस्तुत गरिदिनु भयो, घम्सा घम्सी परिसकेको थियो, हामी सुन्न अझै मजा आउँदा आउँदै पनि यो समयले नेटो काटिसकेर हामीले यो कार्यक्रम अन्तिम गरिसकेका छौँ। पक्कै पनि अर्को एपिसोडमा हामी जोड्नेछौँ यहाँहरू दुवैजनालाई, विशेष गरी सानु दाई यहाँलाई सम्मान व्यक्त गर्न चाहन्छौँ, त्यसै गरी सुशीला दिदी यहाँलाई सम्मान व्यक्त गर्न चाहन्छौँ, त्यसै गरी हामीलाई साथ दिनुहुने नमस्ते साउन्ड सिस्टम यहाँलाई विशेष सम्मान व्यक्त गर्न चाहन्छु, त्यसै गरी क्यामेरामा साथ दिनुहुने सन्तोष दाईलाई पनि विशेष सम्मान व्यक्त गर्दै आजको लागि जम्का भेट यही अन्त्य गर्छौँ। अर्को एपिसोडमा हामी पक्कै जम्का भेट हुनेछौँ। साथमा म बाबुराम भट्टराई पनि बिदा हुन चाहन्छु। जय गीत जय सङ्गीत।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै, समाधानका लागि सरकारवाला निकाय र मन्त्रालय बीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
1: व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
0: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने,
3: बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यसकारणले अब नदीको छेउछाउ खोलाहरू बढ़ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
0: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको समृद्ध यात्रामा युवाको भूमिका निर्णायक छ। सीप, नवप्रवर्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि, प्रविधि, पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन, सामाजिक एकता, लैंगिक समानता र समावेशी विकासमा युवा सहभागिता बढ़ाउन सरकारले अवसर सृजना गर्ने, निजी क्षेत्रले रोजगारी बढ़ाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनुभयो।
1: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
5: राष्ट्रिय सभाका शून्य समयमा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए। कांग्रेस सांसद कमला पन्त,
6: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाब खोजेको छ, सामान्यज्यू रूलिङ होस्।
5: सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
7: एलपीजी ग्यासको अभावबाट ठूलो चाहिँ कष्ट भोग्नु परिरहेको छ, सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठूलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिँ खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ समस्या, दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
5: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
8: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, कहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
5: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सीआईएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
9: ठूला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ, ठूल्ठूला उद्योगहरू, ठूल्ठूला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भने अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भने हो, टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्छ। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल्ड गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटै काम गरिरहेछ।
5: बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतहभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
3: बहाव आगामी तीन दिन बढ़ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ़ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससँग नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छौँ हामी, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। यो बाहेक अत्यन्तै ठूलो बाढी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
5: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ़ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ़ने अनुमान छ। भोलि र पर्सी भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
10: मेरो एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिति व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौं। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट, सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौ भन्नुभएको छ, किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ। तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविधि चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्, ठूलो मात्रामा, ठूलो समयसम्मलाई, धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
5: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासोपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने, प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर। किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, र केन्द्रले पनि अब प्रदेश सभा सदस्यहरू संख्याको अनुपातमा अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के अरे संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू दिने सरसल्लाह भएको छ।
5: कोशी प्रदेश सरकारबाट भने नेपाली कांग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएनसँग बताउनुभयो।
11: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि होइन, समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि काँग्रेस बाहिरिने कुरा स्वाभाविक हो होइन। अब चाहिँ काँग्रेस एउटा प्रतिपक्षीय भूमिकामै चाहिँ रहन्छ। अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छ। हामीले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
5: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि पेस स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ़दै गए पनि शैक्षिक बेरोजगारी बढ़िरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताबिकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढ़ाएर 22,000 धाविका पुर्याइएको छ।
0: सन्तोषी रावल। खाना पकाउने ग्यास सजिलै नपाउँदा महँगी बढ्ने डर,
12: ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
0: स्थानीय सरकार र सरकारवालाको अनुगमन तीव्र, तर उपभोक्ता अझै तनावमा। रिपोर्ट, सर्पको उपचारका लागि 100 भन्दा धेरै स्थानमा व्यवस्था, गोरुसिंगे उपचार केन्द्र अरूका लागि पनि अनुकरणीय लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
14: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: ग्राफिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् ग्राफिक टेक छोयो कि चल्यो
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीत मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नको कारण माग गरेको हो। इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनाईको वखतमा नै निक्वेल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ। यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो। यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ, तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भनिए पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ।
17: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा

0: इन्डियाबाट आउनु पर्ने ग्यास चाहिँ सबै आइरहेछ, तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जति खालि पाउनु पर्ने छ, जति जति चाहिँ पसलमा खोजेको बेलै पाउनु पर्ने छ, त्यो चाहिँ अहिले अलि समस्या भइरहेको हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम। के गर्ने भन्ने चाहिँ हामी कता समस्या छ कता के छ भनेर हामी आफै पनि गइरहेछौ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ, कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
1: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि शहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
3: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं।
2: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र वर्खाको समय छ, रातिको समयमा सर्पको टोकाईका घटना सार्वजनिक हुने क्रम पनि बढ्दैछन्। सर्पले नटोकोस् भन्नका लागि नियमित सरसफाई, सुधा झूलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिडुल महत्वपूर्ण छ। तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकेमा के गर्ने र गोरुसिङे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लीलप्रकाश चन्दले सर्प विज्ञ कमल देवकोटासँग कुराकानी गर्नुभएको छ।
3: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्ड जुन हामीले सामान्य मड्किँदा बाँध्छौं त्यो चाहिँ छ भने अब टोकेको ठाउँ भन्दा माथिबाटै शुरू गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा। तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ, त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले
8: बाँध्ने भनेको कसरी बाँध्नु पर्ने हो कि कस्तो खालको
3: होइन, कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 mmHg को प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 औँला मध्ये अब सबभन्दा सानो कान्छी औँला छ, कमसेकम यो औँला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्। यदि टोकेको ठाउँदेखि 15-20 मिनट आधा घण्टा एक घण्टासम्मको

0: डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरु त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घण्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
1: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो।
0: बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिक्स बढाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने, गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन सुरु गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गर्यौं, लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको, जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टीभेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टीभेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टीभेनम चढाएरै ल्याउने गरी त्यसरी पनि रेस्क्यू शुरू गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले शुरू गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
1: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
0: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिङेको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो, अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ, उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिङेमा आउने भनेको अलिकति माथिल्लो भए प्युठानतिरबाट होइन अर्घाहाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिङे जाने गर्नुहुन्छ, त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि, सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नु भएको छ र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै र यो चीजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो।
1: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटो बाटै उपचार गर्दै आउने त्यो खालको अभ्यास गर्न सकिन्छ।
0: हजुर, यो चाहिँ सरले भने चाहिँ सबै चीजको भूमिका उत्तिकै हुन्छ है, जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डाक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्यकर्मी उहाँले इन्ट्रेस्ट लिनु पर्यो, सरले भने चाहिँ अस्पतालले एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला
1: किनभने हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त गरेका
0: छन् तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन, अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चीजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाटै रेस्क्यू गर्न सकियो एन्टीभेनम सहित, अझ विशेष गरेर विषालुको फोटो सहित आउँछ नि त गाउँघरको त हस्पिटल आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डाक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ अनि मलाई पनि कतिपय डाक्टरहरूले उहाँहरू आउँदै हुनुहुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ, पहिला चाहिँ आएपछि बल्ल के हो कसो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करेतको आछ भने सर यो त करेतले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नु होला है केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउनु भयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ, त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
1: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रूलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि शुरू भएको छ। 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ। सोलखुम्बु दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिइएको छ र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगारविहीन हुने जोखिम बढ़ेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई
2: टाइम चेक, इट्स 8 PM।
3: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Malambu FM 89.6 MHz.
1: नमस्कार नमस्कार,
2: मेरो प्यारो भाइलाई पोखरामा स्वागत छ। आज भाइसँग कीर्तन गाउने हो, अब सधैँ दोहोरी मात्रै होइन।
1: मलाई त भजन कीर्तन साह्रै मन पर्छ, लैनिस गाउँ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामिङ लामा। आज विक्रम सम्बत 2083 साल श्रावण 28 गते बिहिबार, श्रावण शुक्ल पक्ष प्रतिपदा तिथि, ईस्वी सन् 2026 अगस्त 13 तारीक, नेपाल सम्बत 1146 गुलनाथ। आज विश्व सुलेखन दिवस पनि। आज बिहान सूर्योदय 5:34 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिकै 6:42 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। सल्यानमा जीव सहित दुईजना भेरी नदीमा खसेर बेपत्ता। लाल बकैया नदीमा डुबेका दुईजना बाल बालिकाको शव भेटियो। अब पेट्रोल र ग्यासको कालो बजारी गरे डिलरको इजाजत खारिज हुने। राहदानी छपाईमा छलाङ, एकै दिन 5878 ई पासपोर्ट छापियो। कंगोमा इबोला भाइरसको संक्रमण तीव्र, मृतकको संख्या 2000 नाग्यो, 4000 भन्दा बढ़ीमा संक्रमण। होर्मुजमा नाकाबन्दी तोड्ने जहाजमाथि अमेरिकी आक्रमण। र एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल बहराइनसँग, पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी। साझा खबरको शुरूमा स्थानीय खबर। दोलखाको मेलुङ गाउँपालिका चार घर भए तामाकोशी पाँचौं जलविद्युत आयोजनामा कार्यरत 35 वर्षीय गोपाल थामी करेन्ट लागेर गम्भीर घाइते भएका छन्। उनलाई सोही आयोजनाको फलामका रड लगायतका सामान गौरीशंकर गाउँपालिका आठस्थित टुनी टार लैजाने क्रममा रडले बिजुलीको तारमा छुँदा करेन्ट लागेको दोलखा प्रहरीले जनाएको छ। उनलाई सिंहटीमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ। घाइते धामीको काठमाडौँ स्थित कीर्तिपुर वर्ण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताउनु भएको छ। घाइते धामीको शरीरको बायाँपट्टि भाग जलेको र गम्भीर अवस्थामा उपचार भइरहेको छ। यस्तै दोलखाकै बैतेश्वर गाउँपालिका छामा बाँदरको आक्रमणबाट स्थानीय परशुराम घिमिरे घाइते भएका छन्। बारीमा मकै खान आएको बाँदर धपाउने क्रममा बाँदरले आक्रमण गर्दा उनी घाइते भएको स्थानीयले बताएका छन्। बाँदरको आक्रमणबाट घाइते भएको घिमिरेको मैना पोखरी स्थित दाहाल मेडिकलमा उपचार भइरहेको छ। भालुको खुट्टासहित प्रहरीले रसुवाबाट दुईजनालाई पक्राउ गरेको छ। रसुवाको गोसाईकुण्डा गाउँपालिका छ धुन्चे स्थित पासाङ लामो लोकमार्गबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाकै आमा छोदिङमो गाउँपालिका 5 29 वर्षीय गोम्बो तामाङ र आमा छोदिङमो 3 24 वर्षीय तोपदेन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिल्ली राज सापकोटाले बताउनु भएको छ। त्रिशुली तर्फ जाँदै गरेको गोम्बो तामाङले चलाएको प्रदेश 301005X9783 नम्बरको ट्रिपरको हाइड्रोलिक पाइप मुनि रातो डोरीले बाँधेको अवस्थामा भालुको खुट्टा बरामद गरेको हो। पक्राउ पछि उनीहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चेमा बुझाइएको प्रहरले जनाएको छ। साझा खबरमा राष्ट्रिय खबर। छिन्जु जाजरकोट सड़कको सल्यानस्थित भेरी नदीमा खसेर हिजो जीपसहित दुईजना बेपत्ता भएका छन्। भेरी नदीमा खसेर बेपत्ता हुनेमा जीपका चालक सल्यानको कुमाखा गाउँपालिका 5 23 वर्षीय हेमराज बीसी र सिद्ध कुमाखा गाउँपालिका 4 20 वर्षीय भीमबहादुर राणा रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक पातलीले बताउनु भएको छ। सोही जीपमा सवार अन्य दुईजना भने सामान्य घाइते भएका छन्। बालुवा स्वाङ्गीबाट सल्ली बजार फर्किँदै गरेको लु 1J 3022 नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सड़क लाइनबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको हो। यसैबीच रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा डुबेका 3 बाल बालिका मध्ये 2 शव भेटिएको छ। गत मंगलबार दिउँसो नुहाउन गएका 1 बालक र 2 बालिका लाल बकैया नदीमा डुबेर बेपत्ता भएका थिए। देवाही गोनाही नगरपालिका 2 लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रहमतुल्लाह र 10 वर्षीय शबनाम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनास्थलबाट करिब 2.5 किलोमिटर लाल बकाया नदीमा तैरिएको अवस्थामा दुई बालकको शव भेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक डीएसपी वसन्त गौतमले बताउनु भएको छ। अर्की एक बालिका रौशन खातुनको अवस्था भने अझै थाहा हुन सकेको छैन। वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रकाशक सम्पादक किशोर श्रेष्ठ पक्राउ पर्नु भएको छ। उहाँलाई हिजो काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको बागडोलबाट हिजो साँझ 8 बजीतिर पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई महिला सम्बन्धी कसुरमा छानबिन गरी पक्राउ गरिएको बताउनुभयो। उहाँलाई सोधपूछका लागि पक्राउ गरिएको बताइएको छ। श्रेष्ठ विरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको बताइएको छ। सोही जाहेरीका आधारमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो। श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत हुन्। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायिक मर्यादा व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल कानून व्यवसाय परिषदको 33 स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले कानून व्यवसायले नैतिक मूल्य मान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री